0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश,
2: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
1: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
2: जोर्ने दुखाई, नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ?
1: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
2: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ।
1: यहाँ अनुभवी आयुर्वेद चिकित्सकद्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
2: त्यसै गरी जलौका, अग्निकर्म, स्थिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवनशैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
1: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका समयनासम्मका आमाहरूका लागि दुग्ध वर्धक औषधि वितरण सेवा उपलब्ध छ।
2: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0949 21306।

0: धीमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सन्हरुमा हार्दिक अनुरोध।
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीमनारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आआफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मंदिर में फलाम को ससाना त्रिशूल ससाना घंटी चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतार को समय में सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समय में सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: प्रोलिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्कम सिटीमा
1: ए हाफ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
4: दुलीखेल अस्पताल, दुलखा अस्पताल, दुलखाको सूचना।
5: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
4: हाम्रा सेवाहरू
5: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
4: 24 घण्टा आकस्मिक सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
4: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
4: 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
4: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
5: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
4: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
5: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
4: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
6: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
5: अन्य थप जानकारीको लागि
6: सम्पर्क नम्बर 0494-12-020।
4: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
7: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
8: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ।
7: चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा 7 बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
0: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 8 गते सोमबार, जुन 22 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण, 3,000 उजुरी। परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै।
1: जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने राष्ट्रपा नेतृत्वको प्रतिबद्धता, भू राजनैतिक सन्तुलन र फरक विचारलाई सम्मान गर्न विपक्षी दलहरूको सुझाव। नेकपा महाधिवेशनका लागि संगठन समाजन र डिजिटल सदस्य नवीकरणमा तीव्रता।
0: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने, दिवानी संहिता संशोधन गरी सम्बन्ध विच्छेदको कानून संशोधन गर्न प्रस्ताव, साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य।
1: अमेरिका र इरान बीच स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू, इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी। इजरायलद्वारा लेबनानको उत्तरी क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू हटाउने घोषणा।
0: र फिफा विश्वकपमा बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरीमा, भोलि 4 खेल हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा राष्ट्रपा नेतृत्वको प्रतिबद्धताको प्रसंग।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका शीर्ष नेताहरूले प्रथम महाधिवेशनको उद्घाटन सत्रमा जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने संकल्प गरेका छन्। उनीहरूले दुई तिहाई जनमतलाई परिवर्तनको जनादेशका रूपमा व्याख्या गर्दै राष्ट्रपालाई आन्दोलनको शक्ति मात्र नभई दीर्घकालीन शासन क्षमता भएको संस्था गत राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष समेत गरेका हुन्। साथै उनीहरूले सुशासन र सेवा प्रवाहमा सरकारको गति नरोकिने र पार्टीलाई गुटबन्दीको दलदलबाट फस्न नदिने समेत बताएका छन्। सभापति रवि लामिछानेले अघिल्लो पुस्ता र नेतृत्वले दिएका लोकतन्त्रका स्थायी मान्यतालाई राष्ट्रपाले जोगाउने बताउनु भएको छ। सभापति लामिछानेले बाहिर बसेर खबरदारी गर्दा नसुनिएपछि बाध्यताले राजीनामा आएको र पुराना दलले अति गरेपछि जनताले राष्ट्रपालाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको दावी समेत गर्नुभयो।
3: आज राष्ट्रपा प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौँ, त्यसलाई माया गरेर राख्नेछौँ। हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौँ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौँ। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
1: त्यस्तै राष्ट्रपा वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले सरकार लामो दूरीमा हिँडेको र गन्तव्यमा पुगिसकेपछि मात्रै रोकिने बताउनु भएको छ। सरकार भनेको त गाड़ी जस्तो हो, गाड़ीमा एक्सिलेटर मात्र होइन ब्रेक पनि हुन्छ, ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नुपर्छ। त्यस्तो चिन्ता लोकल रोडहरूमा हिँड्दा हो, गाड़ी सिधा गइरहँदा कहिले लेफ्ट लेफ्ट राइट लेफ्टबाट गाड़ी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछन्। उहाँले भन्नुभयो,
4: हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। त्यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला, हामीलाई मार्गदर्शन दिइराख्नुहोला।
1: प्रथम महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरेका थिए। पार्टी कंग्रेसका पार्टी सभापति गगन थापाले लोकतन्त्र, कानूनी शासन, समावेशी सामाजिक न्याय, नेपाली समाजको डीएनएमा घोलिएको र विश्वास, उहाँले भन्नुभयो, म विश्वास गर्छु यो महाधिवेशनले समाजका ती आधारभूत मान्यतालाई अगाडि बढ़ाउन प्रण पनि गर्नेछ।
3: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा शुरू भएको छ, सुशासन तपाईँहरूको मन्त्र छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं। तपाईँले नगर्नुहोला, गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला, हामीले ढिलो गर्यौं।
1: न्यायालय, राष्ट्रपति कार्यालय, संसद र आलोचनाको स्वर कमजोर भयो, अपारदर्शिता भनिए भयो भने जनमत नरहन सक्छ, बाचासँग मेल नखाने कतिपय घटना भएका छन्, लोकतन्त्र सुरक्षित छ भन्ने अनुभूति होस्, एमाले नेता प्रदीप ग्यावलीले भन्नुभयो।
5: एउटा अभिव्यक्ति, एउटा जेस्चर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले थेग्न धेरै गाह्रो हुन्छ। त्यस भएर तपाईँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ।
1: नेकपा नेता वर्षमान पुनले छोटो समयमा लोकप्रियता हासिल गर्न सफल भएकोमा शुभकामना व्यक्त गर्नुभयो भने बहुमतबाट विनम्रता र अल्पमतबाट धैर्य सिक्नुपर्छ र लोकतन्त्रमा संख्या अस्थायी हुन्छ तर लोकतान्त्रिक विधि र प्रणाली थायी हुने विश्वास व्यक्त गर्नुभयो।
0: सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा एक वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानून परिमार्जनको प्रस्ताव गरिएको छ। सम्बन्ध विच्छेदको प्रावधानमा महिला र पुरूषलाई समान हक प्रत्याबोध गर्ने भन्दै मुलुकी देवानी संहिता ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधान सम्बन्धी ऐन 2081 दफा 6 व्यवस्था कार्यान्वयनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ। मन्त्रालयले सँगै मुलुकी देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको छ। मन्त्रालयले मूल ऐनको दफा 96 रहेको सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था संशोधन गरी पति वा पत्नी वा दुवैले अदालतमा निवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ। मूल ऐनको दफा 98 प्रतिबन्धात्मक वाक्यांश हटाउँदै एक वर्षको कुलिङ पीरियड हटाउन प्रस्ताव गरिएको छ, जस अनुसार मुद्दा दर्ता भई मेलापत्र समेत हुन नसके एक वर्षपछि सम्बन्ध विच्छेद गराउनुपर्ने बाध्यकारी अवस्था हटाउन प्रस्ताव गरिएको हो। संशोधनमा पत्नी वा सन्तानले पति वा बाबुको मागबाट मात्र अंश पाउने व्यवस्था संशोधन प्रस्ताव गरिएको छ। मस्यौदा अनुसार अदालतबाट म्याद जारी भई रितपूर्वक तामेल भएपछि कुनै प्रतिवादीले वादीलाई अंश नदिने मनसायले फाँटवारी लुकाएको प्रमाणित भएमा अदालतले अंश मागको थप 10% सम्पत्ति समेत पाउने गरी फैसला गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ। सम्पत्ति उपभोग सम्बन्धी मुद्दामा उजुरी दिने हदम्याद बढ़ाउन पनि प्रस्ताव गरिएको छ। हालको 6 महिनाको व्यवस्थालाई 1 वर्ष बनाउन प्रस्ताव गरिएको स्रोतहरूले बताएका छन्। यसैबीच नेपाली कांग्रेसले प्रतिपक्षको भूमिकालाई संसदमा अझै सशक्त बनाउने निर्णय गरेको छ। कांग्रेस संसदीय दल समिति बैठकले सरकारका काम कार्यवाहीमाथि निरन्तर खबरदारी गरिरहने निर्णय गरेको हो। महामन्त्री प्रदीप पौडेलले बैठकमा सरकारका कामको समीक्षा गरिएको र संसदमा पार्टीका सांसदले जनजीविकाका सन्दर्भमा उठाएका सवालका विषयमा छलफल भएको बताउनुभयो। महामन्त्री पौडेलले पार्टीका नेताको असन्तुष्टि विधिमा रहेर समाधान गरिने पनि बताउनुभयो। उहाँले नेता व्यवस्थापनको चुनौती विगतदेखि नै रहँदै आएको र 15 महाधिवेशनसम्ममा असमझदारी अन्त्य गरेर पार्टी अघि बढ़ने पनि दावी गर्नुभयो।
1: सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्रै सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा बढ़ी बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनैतिक पदाधिकारीले सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण प्राप्त नभएपछि शुरूमा तोकिएको म्याद 1 महिना थप गरिएको आयोगका अध्यक्ष भण्डारीले बताउनुभयो। सरकारले भण्डारीको नेतृत्वमा पूर्व न्यायाधीश चण्डीराज ढकाल, पुरूषोत्तम पराजुली, पूर्व प्रहरी डिप्युटी नायब महानिरीक्षक गणेश केसी र चार्टर अकाउन्टेन्ट प्रकाश लम्साल रहेको आयोग गत 2 वैशाखमा गठन गरेको थियो। आयोगलाई 2062-63 यता सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन प्रमाणीकरण र छानबिन गर्ने जिम्मेवारी दिइएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्वकीय राख्न पाउनुपर्ने सांसदहरूको माग र भइरहेको अलमल
6: नदिने किन नदिने पर्यो त हाउसमा त व्यवस्थित गर्नु पर्यो मर्यादित बनाउनु पर्यो त्यसको निम्ति सहयोगी चाहिन्छ भूमिका प्रभावकारी बनाउनु परेन
0: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
9: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
1: आजको गोर्खापत्रको भित्रपृष्ठमा साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य शीर्षकमा खबर प्रकाशित छ। साउदी अरबको नेपाल स्थित दूतावासले साउदी अरब जाने नेपाली श्रमिकका लागि सिप प्रमाणीकरण कार्यक्रम अनिवार्य रूपमा लागू गर्ने स्पष्ट पारेको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिसँगको भेटमा साउदी अरबका राजदूत फहद मोनाइकिरले यो साउदी सरकारको आधिकारिक नीति भएकाले स्थगित नहुने र आगामी जुलाई 1 देखि कार्यान्वयनमा आउने जानकारी समेत गराउनु भएको छ। त्यस्तै दूतावासले यो कार्यक्रम काठमाडौँसँगै लुम्बिनी जनकपुर नारायणगढ र महोत्तरीबाट पनि सञ्चालन गर्न तयारी गरिरहेको बताएको छ। यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विरोधका कारण काठमाडौँ धापासीमा स्थापना गर्न लागेको सेन्टरलाई रोकिएको थियो। संघका अध्यक्ष डीके बहादुर खत्रीले व्यवसायको आपत्ति र सिन्डिकेटको आशंकाले गर्दाखेरि व्यवस्थापन गर्न नसकिने र गरीब श्रमिकमाथि थप आर्थिक भार थोपर्ने वैदेशिक रोजगारीमा नयाँ सिन्डिकेट खड़ा गर्ने दावी समेत गर्नुभएको थियो। त्यस्तै भित्री पृष्ठमा नै सर्वोच्चको नयाँ भवन निर्माण अन्तिम चरणमा पुरानो भवनमा न्यायिक संग्रहालय निर्माण गरिने शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै नवीकरण नगर्ने फार्मेसीको दर्ता खारेज शीर्षकमा पनि अर्को खबर छ। औषधि व्यवस्था विभागले व्यावसायिक संचालनका लागि आवश्यक अनुमति तथा प्रमाणीकरण नवीकरण नगरेका प्रमाणपत्र नवीकरण नगरेका 5,000 भन्दा बढ़ी फार्मेसीको दर्ता खारेज गर्ने भएको छ। विभागको ऐनमा भएको व्यवस्थालाई कड़ाई गर्दै समयमै नवीकरण नगरेका 5,302 फार्मेसीको दर्ता खारेज गरिएको हो।
0: नयाँ पत्रिका दैनिकमा राहदानी छपाई अनियमितताको अनुसन्धान अन्तिम चरणमा परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै शीर्षकमा खबर छ। विद्युतीय राहदानी पासपोर्ट छपाई सम्बन्धी बोलपत्रमा भएको अनियमितताको छानबिन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्तिम चरणमा पुर्याएको छ। यसमा परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी तानिने भएका छन्। सरकारको चासोपछि फास्ट ट्र्याकमा अनुसन्धान गरिरहेको आयोग केही दिनमै मुद्दा दायरको तयारीमा छ। आयोग स्रोतका अनुसार यसमा परराष्ट्र सेवाका 4 सहसचिव सहित करिब 20 कर्मचारी र तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउबाको मिलेमतो देखिएको छ। 20 भन्दा धेरैको बयान भइसकेको छ। 30 भन्दा धेरैको बयान कागज गरिएको छ। आयोग स्रोत भन्छ अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको छ। सोमबार या मंगलबार भित्र मुद्दा दायरको गृह कार्य भइरहेको पनि जानकारी दिइएको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 4 थुनामा राखेर अनुसन्धान पनि गरिरहेको छ। सप्तरीको सुरुङ्गा नगरपालिका 4 कदमाहाका करिब 42 वर्षीय मृगेन्द्र कुमार मण्डल 6 साउदी अरबमा अलपत्र अवस्थामा हुनुहुन्छ। 4 रोजगार सम्झौता अवधि पुगेपछि उहाँ घर फर्किन 6 अघि रियाद एयरपोर्टमा पुग्नु भएको थियो, तर सड़क दुर्घटना सम्बन्धी मुद्दाको जरिवाना नबुझाएको भनी उहाँलाई नेपाल फर्किनबाट रोकिएको भन्दै परिवारजनले सरकार र सम्बन्धित निकायसँग उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन्। 1,32,00,000 ब्लड मनी बुझाउन नसक्दा सप्तरीका मण्डल 6 साउदीमै अलपत्र पर्नु भएको छ। भित्रीपन्नामा पीपीए गरेर काम नभएका आयोजनाको लाइसेन्स रद्द गर्ने तयारी बारेको खबर छापिएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका सौर्य तथा जलविद्युत परियोजनालाई 7 कार्य दिनभित्र प्रगति प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। पीपीए गरेर निर्माणमा नगएका परियोजनाको लाइसेन्स रद्द गर्ने नीति सरकारले ल्याएको बेलामा प्राधिकरणले शनिबार एउटा सूचना जारी गरी 7 कार्य दिनभित्र प्रगति विवरण बुझाउन निर्देशन दिएको हो। मौद्रिक नीतिमा करको अपेक्षा कर्जा नोक्सानी व्यवस्थामा लचकता चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत संशोधन गर्ने घोषणा भएको कर्जा वर्गीकरण फेरबदल गर्न संघको ध्यानाकर्षण शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा 13 वर्षदेखि पत्रिका बेचेर आत्मसम्मान कमाइरहेका कृष्ण शीर्षकमा आरती पौडेलले लेख्नु भएको खबर छ। जन्मजात बोल्न र सुन्न नसक्ने उहाँको मेहनत र संघर्ष पोखरामा धेरैका लागि उदाहरणीय बनेको छ। अधिकांश मानिस दिनको शुरूआत गर्ने तयारीमा लाग्दै गर्दा कृष्ण थापा पत्रिकाको थाक बोकेर पोखराका सड़क चहार्न थालिसकेको हुनुहुन्छ। नयाँ बजार, न्यू रोड, सिप्लेढुङ्गा, पृथ्वी चोक, सृजना चोक, लेकसाइड, रत्न चोक हुँदै राष्ट्र बैंक चोक, बिरौटा र पुरानो एयरपोर्टमा उहाँको दैनिक रूट रहेको उल्लेख गरिएको छ। राष्ट्रपाको प्राय पदमा प्रतिस्पर्धाकै सम्भावना शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर पनि छ। राष्ट्रपा सभापति र वरिष्ठ नेता सर्वसम्मत चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 900 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहले हिजोको कार्यक्रममा पनि गरिसक्नु भएको छ। नयाँ पत्रिकाको भित्री पन्नामा नेकपा पनि महाधिवेशनमा केन्द्रित संगठन समायोजन र डिजिटल सदस्यता नवीकरण तीव्र शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। डिजिटल सदस्यता नवीकरण अभियान चलाइएको छ। महाधिवेशनलाई लक्षित गर्दै नेकपाले पार्टी सदस्यता व्यवस्थापनलाई आधुनिक व्यवस्थित र प्रविधि मैत्री बनाउने उद्देश्य सहित डिजिटल सदस्यता नवीकरण अभियान औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। लागू पदार्थ सेवनकर्ताको आक्रमणबाट 2 प्रहरी सहित 3 घाइते शीर्षकमा विराटनगरबाट लेख्नु भएको खबर पनि नयाँ पत्रिका दैनिकमा छापिएको छ। अनि अर्को खबर कान्तिपुर दैनिकको भित्री पन्नामा रहेको छ। सम्पत्ति छानबिन आयोगमा 10,000 भन्दा बढ़ीले विवरण बुझाइसकेका छन् भने खोज पर्वमा कति व्यक्ति मारिएका थिए शीर्षकमा समर्पण श्रीले लेख्नु भएको खबर छ। नेपाली इतिहासकै रक्तपातपूर्ण र रहस्यमय घटनाका रूपमा हेरिने खोज पर्वमा वास्तवमा कति मानिस मारिएका थिए, जनश्रुतिमा हजारौं मारिएको चर्चा हुन्छ। इतिहासकारहरू भने यसलाई स्वीकार्दैनन्। राणा प्रधानमन्त्री जंगबहादुर राणाको 109 जन्म जयन्तीको अवसरमा काठमाण्डुमा आयोजित विशेष प्रवचन कार्यक्रममा यो ऐतिहासिक विषयले विशेष चर्चा पायो। श्रीतिन जंग संस्था नेपाल तथा समारोह समितिको आयोजनामा त्रिभुवन आर्मी अफिसर्स क्लबको सभा मण्डपमा आयोजित नेपाली राष्ट्रियता र श्रीतिन महाराज जंगबहादुर राणा विषय कार्यक्रममा विशिष्ट इतिहासकार बुद्धिजीवी तथा संचारकर्मीहरूले जंगबहादुरको ऐतिहासिक योगदान भ्रम र कूटनीतिक चातुर्यताबारे नयाँ तथ्यहरू पनि अगाडि सारेको उल्लेख गरिएको छ। नागरिक दैनिकमा छापिएको खबर छ, जनगणनामा ग्रामीण श्रम शक्ति तथ्याङ्कमा छ गाउँघरमा छैन शीर्षकमा गणेश विशुले बाँकेबाट लेख्नु भएको खबर पनि छापिएको छ। अनि अन्नपूर्ण पोस्ट दैनिकले छापेको खबर छ, 19 वर्षीय आदित्य सुवेदी जसले अमेरिकामा झण्डै 4 अर्ब लगानी जुटाए शीर्षकमा संजीव घिमिरेले लेख्नु भएको यो खबर छापिएको छ। भनिन्छ सफल बन्न सपना ठूलो देख्न सक्नुपर्छ। 19 वर्षीय नेपाली युवा आदित्य सुवेदीले देखेको त्यस्तै सपनाले आज उहाँलाई विश्वस्तरीय सफलतातर्फ डोर्याइरहेको छ। 19 वर्षको अल्लारे उमेरमै उहाँले विश्व प्रविधि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि भएको प्रारम्भिक सहमतिपछि स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घाली बाफ बीच आरोप प्रत्यारोप भएको छ। राष्ट्रपति ट्रम्पले लेबनानमा इजरायली सेनासँग संघर्षरत हिजबुल्लालाई नियन्त्रणमा नराखिएपछि इरानमाथि सैन्य आक्रमण गर्न सकिने चेतावनी समेत दिनुभयो। त्यसको जवाफमा घाली बाफले ईरानी सशस्त्र बल कुनै पनि सम्भावित भिडन्तका लागि पूर्ण रूपमा तयार रहेको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। गत साता अमेरिका र इरान बीच भएको प्रारम्भिक सहमति अनुसार 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने सबै मोर्चामा युद्ध विराम कायम गर्ने तथा हर्मुज जल मार्ग पुनः सञ्चालन गर्ने प्रतिबद्धता पनि भएको थियो। इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लासँगको कमजोर युद्ध विरामका बीचमा उत्तर सीमा क्षेत्रमा लगाइएका द्वन्द सम्बन्धी सबै प्रतिबन्धहरू हटाउने घोषणा गरेको छ। इजरायली सेनाका अनुसार आज बिहान द्वन्द क्षेत्रमा लागू गरिएका सबै प्रतिबन्धहरू पूर्ण रूपमा हटाइने बताइएको छ। इजरायल र हिजबुल्ला बीच युद्ध विराम भए पनि शनिबार इजरायली सेनाले लेबनानमा आक्रमण गर्दा दर्जनौं मानिसको मृत्यु भएको थियो र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोल्याण्डको सर्वोच्च राष्ट्रिय सम्मान फिर्ता गर्नुभएको छ। पोल्याण्डले उक्त सम्मान खोसेको बताएपछि उहाँले फिर्ता गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत उक्त सम्मान पोल्याण्डको राष्ट्रपतिको कार्यालयमा फिर्ता पठाएको जानकारी गराउनु भएको हो। सम्मान व्यक्तिगत रूपमा आफूलाई नभई युक्रेनी जनता र सेनालाई दिइएको विश्वास उहाँले व्यक्त गर्नुभएको छ। यो घटनाले आन्तरिक विवाद चुलिने बताइएको छ।
0: साझा खबरमा अब खेल खबर अन्तर्गत फिफा विश्वकप 2026 बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरी खेलेका छन्। लस एन्जल्स स्टेडियममा भएको खेलमा बेल्जियम इरानसँग गोलरहित बराबरीमा रोकिएको हो। खेलमा 70% बल पोजिशन राखे पनि बेल्जियमले गोल गर्न सकेन। पहिलो खेलमा बराबरीमा रोकिएका दुवै टोली दोस्रो खेलमा पनि बराबरीमै रोकिए। पहिलो खेलमा बेल्जियम इजिप्टसँग र इरान न्यूजील्याण्डसँग बराबरी खेल्दै अंक बाँडेका थिए। दुईपटकको विश्व विजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ। खेलमा उरुग्वे केप भर्डेसँग 2-2 बराबरीमा रोकिएको हो। केप भर्डेले यसअघि स्पेनसँग पनि बराबरी खेलेको थियो। दुवै टोलीले आफूले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगे। केप भर्डेले उरुग्वे विरूद्ध शुरूआती अग्रता लिएको थियो। पूर्व विजेता स्पेनले आइतबार राति 23 संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह एचमा साउदी अरेबियामाथि 4-0 शानदार जीत निकालेको छ। साउदी अरेबियामाथि स्पेनको शानदार जीत रहेको हो। जापानको पनि उत्कृष्ट लय विश्वकपमा देखिएको छ। विश्वकप अन्तर्गत भोलि फ्रान्स र इराक, नर्वे सेनेगल, जोर्डन अल्जेरिया र पोर्चुगल र उज्बेकिस्तानको बीचमा खेल हुनेछ।
1: सांसदका लागि स्वकीय राख्ने वा नराख्ने भन्ने बारेको बहस र औचित्य कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
13: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली चार एंटेनामा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब सांसदलाई स्वकीय सुविधाको बहस। सांसदका लागि स्वकीयको आवश्यकता र भइरहेका आलोचनाका बारेमा हामीले सांसद राजेन्द्र कुमार राईसँग कुराकानी गरेका छौं।
6: संघको जुन छ नि त इन्डियामा नै संघको हेर्नु त कति प्रभावकारी छ। एकजना सांसदलाई कति सरकारले सेवा छ, हाम्रो देशमा केही छैन। काम धेरै छ, भारी बोकाएको छ, कानून पनि बनाउनु पर्ने, विकास निर्माण पनि गर्नुपर्ने, जनता कहीँ बिरामी भने हस्पिटल नै पुग्नु पर्ने, कहाँ समस्या त्यसको हल गर्नुपर्ने भएको हुँदाखेरि भारी धेरै बोकाएको छ
14: भनेको सचिवालय स्वकीय सचिव चाहिन्छ कि चाहिँदैन त्यो भन्नुहोस् न। सिद्धार्थमा
6: त्यो भएको हुँदाखेरि मलाई के लाग्छ, स्वकीय सचिव मात्रै होइन अरू पनि कर्मचारी दिनुपर्ने जरुरी छ।
14: कतिजना त्यता यो सांसदलाई
6: सुन्न, किनभने उसले कानून बनाउने ठाउँमा एकजना मान्छेले मात्रै अध्ययन गरेर साध्य हुन्न, डकुमेन्टहरू चाहिन्छ अनि चाहिन्छ नि। सकेसम्म मलाई त किन दुई तिन जान दिनुपर्छ मलाई। अब उनीहरूले अस्ति काट्यो नि, निरन्तर थियो नि, दुनियाँले हेर्दाखेरि त्यस्तो लायक त सबै कुराबाट देखिन्न, हुनु पर्यो नि त।
14: स्वकीय सचिव दिँदाखेरि ध्यान पुर्याउनु पर्ने कुरा के हो,
6: यो कामको बाँडफाँट हो कि, जस्तै एकजनाले मात्रै भ्याएन भने नै उसले होइन उसले सहयोग गर्छ होइन, त्यो नभइकन त कसरी हो।
14: कतिपय सांसदले फेरि स्वकीय भन्दा पनि विज्ञको रूपमा दिएर सांसदले विज्ञ व्यक्ति नै त्यहाँ राख्नुपर्ने भनेर त्यो लेख्नुपर्छ बनाउनुपर्छ भनेर भनिराखेको सुनिन्छ नि।
6: विज्ञकालाई भन्ने
14: अलिक कानून सानु जानेको बुझेको पढेको हो कि अथवा के हो,
6: जनता त भन्नु जनताले चुनेर आएको प्रतिनिधि धेरै बुझेको हुन्छ कि, कानून पढ्ने सर्टिफिकेट लिएको होला आफ्नो ठाउँमा होइन। विज्ञको बारेमा चाहिँ म एकदम उच्छु कि,
14: तर फेरि स्वकीयको नाममा फेरि भाइ भतिजा छोरा छोरी सबै राखेको त विगतको हो नि त,
6: दायरा छ नि, त्यसको विधि छ नि त, बिए पास गरेको हुनुपर्छ भन्छ, आफन्त हुनुहुन्न भनिन्छ नि त, त्यो त बाहिर हल्ला भयो क्या, मिडियामा जस्तै हल्ला हुन्छ नि त, श्रीमती राख राख भन्छ त्यसै हाम। अनि के भनेदेखि नपढेको मान्छे नपढेको मान्छे बेसी निस्किहाल्छ नि, बिए पास अनिवार्य भनेछ, यो चाहिँ बाहिरको हल्लाको कुरो हो कि, यस्तो हल्लामा हामी लाग्नुहुन्न, तर आवश्यक छ एउटा संसदको क्षमता वृद्धि गर्ने एउटा शक्तिशाली बनाउनु त सहीहरू चाहियो नि, चाहियो नि त।
14: अनि त्यो स्वकीय राख्ने बारेमा विपक्षी दलहरूले सबैले त्यो हस्ताक्षर गरेर चाहियो चाहियो भनेर त्यो नदिनुको कारण चाहिँ के हो,
6: होइन त सरकार पहिला थियो उसले काटो किन निवेदन पर्यो त, उहाँहरूलाई पनि आवश्यक छ, आज उहाँहरूलाई भाइ उहाँहरूको एमपी बढी छैन त, बढी छैन त उनीहरूको,
14: भनेपछि स्वकीयको बारेमा सरकारले सकारात्मक निर्णय गरिदिन्छ भन्ने तपाईँलाई लाग्छ,
6: उनीहरूलाई उकुस मुकुस छ क्या, कति बेला विस्फोट हुन्छ थाहा भएन कि, उकुस मुकुस छ,
14: भनेपछि सरकारले स्वकीय दिन्छ भन्नेमा तपाईँहरू ढुक्कै,
6: नदिने किन नदिनु पर्यो त, हाउसलाई त व्यवस्थित गर्नु पर्यो, मर्यादित बनाउनु पर्यो, त्यसको निम्ति सहयोगी चाहियो नि त, भूमिका प्रभावकारी बन्नु परेन।
14: स्वकीय यदि दिने हो भने सरकारले र स्वयं सांसदले पनि सचेत रहनुपर्ने कुरा के हो, कसरी त्यो स्वकीय नियुक्त गर्दाखेरि के कुरामा हामी अझ सचेत रहनुपर्छ, जिम्मेवार बन्नुपर्छ,
6: त्यसको विधि छ, विधिलाई पक्रेर कामहरू गर्ने नि, त्यसमा के सचेतै रहनुपर्ने किन जरुरी, सरले के गरेछ र त्यस्तो गरेको आशु छैन किन, यस बारेमा सचेत रहनुपर्ने कुरै छ।
1: सांसद राजेन्द्र राईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
15: सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण, 3,000 उजुरी, परराष्ट्रका 20 धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै,
1: जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने राष्ट्रपा नेतृत्वको प्रतिबद्धता, भू राजनैतिक सन्तुलन र फरक विचारलाई सम्मान गर्न विपक्षी दलहरूको सुझाव, नेकपा महाधिवेशनका लागि संगठन समायोजन र डिजिटल सदस्यता नवीकरणमा तीव्रता,
15: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने, देवानी संहिता संशोधन सहित सम्बन्ध विच्छेदको कानून संशोधन गर्न प्रस्ताव, साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य,
1: अमेरिका र इरान बीच स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू, इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी,
15: र फिफा विश्वकपमा बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरीमा, केप भर्डेसँग उरुग्वे बराबरीमा रोकियो, भोलि 4 खेल हुने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा प्रहरी प्रशासन जसले केही बयान र सोधपूछका लागि भेट्नु छ भनेर बोलाउने तर त्यही फेरि खराब झा पारेर थुनिदिएका विभिन्न खबरहरू पनि सार्वजनिक भइराखेका छन्। एउटा खुल्ला मैदान जस्तो देखिन्छ, त्यहाँ तीनजना व्यक्तिहरू छन्। एउटा व्यक्ति छन् जसको अलि ठूलो बनी देखिन्छ, दुईटा हात फिजाएर नजिकै रहेका दुईजना व्यक्तितर्फ हेरेर केही भनिराखेका छन्। माथि यस्तो लेखिएको छ, बोलायो भन्दैमा खुरुक्क जाने होइन, झ्याप्प पक्राउ पर्ला नि भन्दै छु।
16: यो हो हाम्रो रेडियो 103.4 MHz।
17: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
18: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
19: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
20: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
21: हाम्रा सुविधाहरू
22: सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
23: आफ्नै कम्पाउन्ड भएको,
24: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
25: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
26: सस्तोमा होइन राम्रो सिकाउँछौ।
27: रूप आइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।
28: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 MHz।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 49.4 FM 802 र 49.4 FM 844।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ज्या कस्त खाल्लं दूध पाणी मिसाय करायचं आणि तर खांदे न
1: हैनै बुढा डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दूध ल्याउन सक्दैनौ
2: हेर हेर यो बुढीको गनगन मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
1: तिमी कुन जमानामा छौ दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न
2: ल ल म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु
0: आहा कति मिठो दूध अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा
3: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
4: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमती चपे भिरकोट साथै कारखाना वरपरका

0: क्षेत्रहरू
1: दोलखा दुग्ध उद्योग लिमिटेड चैकोट दोलखा सम्पर्क 0974120।
0: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
2: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सुजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। बालेन्द्र शाहको शासन शैलीको पक्षमा दृढतापूर्वक उभिए रवि। प्रधानमन्त्री शाह आक्रमक रूपमा प्रस्तुत। पूर्व मन्त्री एवं नेपाली कंग्रेसका नेता राजेन्द्र खरेलको निधन। प्राकृतिक स्रोतको रोयल्टी दर बढ़ाउन सुझाव। बाढ़ीबाट क्षतिग्रस्त बीपी लोकमार्गमा असार दोस्रो सातादेखि नयाँ ट्र्याकबाट सवारी सञ्चालन हुने। र फिफा विश्वकपमा साउदी अरेबिया स्पेनसँग पराजित। उरुग्वे र केप फार्डे 2-2 बराबरीमा रोकिए।
1: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
3: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
4: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
3: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
4: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
5: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
0: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, चौकी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
5: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने प्रधानमन्त्री बालेन्द्र शाहको शासन शैलीको पक्षमा दृढतापूर्वक उभिएका छन्। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सभापति लामिछानेले सरकार चलाउने जिम्मा प्रधानमन्त्री शाहको भएको बताउँदै सत्ता सञ्चालनमा आफ्नो रूचि नभएको प्रश्न पारेका छन्। बालेन्द्र सरकारको शासन शैलीमाथि महाधिवेशनमा शुभकामना दिन पुगेका अन्य नेताहरूले उठाएको प्रश्न र आशंका बारे पनि लामिछानेले प्रस्ताएका थिए। यसै प्रधानमन्त्री शाहले आफ्नो सरकार लोकल रूटको गाड़ी नभई एक्सप्रेस वेमा चलिरहेको गाड़ी भएकाले गन्तव्यमा नपुगी ब्रेक नलाग्ने बताएका थिए। त्यसअघि एमाले नेता प्रदीप देवालीले ब्रेक नथिचे सरकारको गाड़ी दुर्घटना हुन सक्ने चेतावनी दिएका थिए। प्रधानमन्त्री शाहले रासोपा विकासवादी पार्टी भएको बताएका छन्। न्यू खोज्ने पर्ने घटनामा भने न्यू पनि खोजेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठेको विषयमा प्रधानमन्त्री शाह आक्रमक रूपमा प्रस्तुत भएका थिए। यसै सभापति लामिछानेले रासोपा प्रतिशोध र दम्भ भन्दा माथि उठेर नागरिक जिम्मेवारी पूरा गर्ने अदम्य जनमतका साथ उपस्थित भएको बताएका छन्। पूर्व मन्त्री एवं नेपाली कंग्रेसका नेता राजेन्द्र खरेलको 80 वर्षको उमेरमा निधन भएको छ। पछिल्लो समय दम बढ़ेर बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको गैराती 10:15 निधन भएको हो। 2003 सालमा काभ्रे पलाञ्चोकको खरेलथोकमा जन्मिएका राजेन्द्र नेपाली कंग्रेसका आदर्शवादी नेताको रूपमा परिचित थिए। 2025-26 सालतिर तत्कालीन नेशनल कलेज हालको शंकरदेव कलेजमा नेपाल विद्यार्थी संघको इकाई गठन गरी सचिव भएर राजनीतिमा होमिएका खरेल 2036 जनमत संग्रह 2042 सत्याग्रह 2046 जन आन्दोलन र 2062-63 जनआन्दोलनमा सक्रिय भूमिका खेलेका थिए। नेपाली कंग्रेसको राजनीतिमा सक्रिय भए बापत पटक पटक गरी करिब 9 वर्ष जेल जीवन बिताएका खरेल कंग्रेसको नेतृत्वसँग निकट रहेर काम गरेका थिए। खरेलको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान 9 बजेदेखि 11 बजेसम्म कंग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। अन्तिम संस्कार दिउँसो 1 बजे पशुपतिमा गरिने पारिवारिक स्रोतले बताएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा आपदा आयोगले पानी तथा अन्य प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी दायरा विस्तार गर्न सरकारलाई सुझाव दिएको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि सम्बन्धित प्रदेश र स्थानीय सरकार बीच रोयल्टी बाँडफाँड सम्बन्धमा सरकारलाई दिएको सिफारिशमा आयोगले यस्तो सुझाव दिएको हो। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसूचित 4 पर्वतारोहण वन विद्युत खानी तथा खनिज र पानी तथा अन्य प्राकृतिक स्रोतबाट रोयल्टी संकलन गरी 3 तहका सरकारबीच बाँडफाँड गर्ने उल्लेख छ। सोही अनुसार संघीय सरकारले 50% सम्बन्धित प्रदेशले 25 र स्थानीय तहले 25% पाउने प्रावधान छ। आयोगले प्राकृतिक स्रोत परिचालन तथा त्यसबाट प्राप्त हुने रोयल्टी उपयोग सम्बन्धी सुझाव प्रस्तुत गर्दै दायरा बढ़ाउन सुझाव दिएको हो। आयोगले वन खानी तथा खनिज र दूरसंचार सेवाको रेडियो फ्रिक्वेन्सी परिचालनबाट प्राप्त हुने रोयल्टी बाँडफाँडको सम्बन्धमा गरेको सिफारिशमा समेत दायरा विस्तारका लागि सुझाव दिइएको छ। हामीसँग अझै समाचार बाँकी नै छन्। त्योभन्दा पहिले सूचना र सन्देशको पालो। दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा, बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
6: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
6: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
6: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
6: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
6: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा। तपाई यतिखेर हाम्रो रेडियो र जीरीएफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। हिजोबाट शुरू भएको राष्ट्रपाको पहिलो महाधिवेशनमा भारत चीन कोरिया लगायतका राजनीतिक पार्टीहरूले शुभकामना दिएका छन्। उनीहरूले पठाएको शुभकामना सन्देश महाधिवेशनमा पार्टीका विदेश विभाग प्रमुख शिशिर खनालले पढ़ेर सुनाएका थिए, जसमा भाजपा एसियन पोलिटिकल पार्टी, कोरियाको आईसीएपीपी, चीनको सीपीसी, मलेसिया कोरियाका राजनीतिक पार्टीहरूको शुभकामना सन्देश समेटिएको थियो। सीपीसीले समग्र पार्टीलाई सम्बोधन गरेर शुभकामना दिएको थियो भने बीजेपीले सभापति रवि लामिछानेलाई सम्बोधन गरेर शुभकामना सन्देश पठाएको थियो। लागू औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले फेरि गोली चलाएको छ। सिराहामा प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। गोली लागेर भारत मधुबनी जिल्ला पद्महाग्राम पञ्चायत दुई जोगिया टोल निवासी अन्दाजी 18 वर्षे छोटु भनिने रंजित कुमार पासवान घाइते भएका छन्। सोही क्रममा इलाका प्रहरी कार्यालय महेश प्रतापका प्रताप प्रहरी जवान हृदय नारायण ठाकुर पनि खुट्टामा चोट लागेर घाइते भएका छन्। घटनास्थलबाट भारतकै मधुबनी जिल्ला निवासी अन्दाजी 17 वर्षीय रमन कुमार पासवानलाई समेत नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय सिराहा, इलाका प्रहरी कार्यालय महेश पोरपतार र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार सिराहाको संयुक्त प्रहरी टोलीले 92.3 ग्राम ब्राउन सुगर पनि बरामद गरेको छ। नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि ढुंगामुड़ा प्रहार गर्दै भारततर्फ भाग्न खोजेपछि एक राउण्ड हवाई फायर र एक राउण्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ। घाइते दुवैजनाको प्रादेशिक अस्पताल सिराहामा उपचार भइरहेको छ। रौतहरको दुर्गा फगवती गाउँपालिका तेन स्थित मत्सरी घाटमा माघ बागमती नदीको बीचभागमा फँसेका 14 जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। हिजो अपरान्ह मोङको दाल टिपेर घर फर्किने क्रममा अचानक बाढ़ी आएपछि 11 महिला र 3 बालबालिका सहित 14 जना बीच नदीमा फँसेका थिए। घटनाको जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर 11 गढ़ मुख्यालय रौतहर तथा माथतका कार्यालयबाट सशस्त्र प्रहरी वरिष्ठ निरीक्षक यज्ञ बहादुर योञ्जनको कमाण्डमा विपद व्यवस्थापन नियम टोली र रबर बोट सहित उद्धार कार्यमा खटिएको थियो। टोलीले साँझ नदीको बीचभागमा फँसेका सबै 14 जनालाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारीले जानकारी दिए। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम महाधिवेशनबाट सभापतिमा पुनः रवि लामिछाने दोहोरिने भएका छन्। 4 वर्ष पार्टीको नेतृत्व गरिसकेका सभापति लामिछाने महाधिवेशनबाट थप शक्तिशाली बन्ने भएका हुन्। प्रस्तुत छ एक रिपोर्ट।
8: पार्टी स्थापनाको 4 वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने प्रथम राष्ट्रिय महाधिवेशनबाट थप शक्तिशाली बन्ने भएका छन्। चर्चित टेलिभिजन प्रस्तोता लामिछानेले 2079 साल असार 7 गते रासोपा गठनको घोषणा गरेका थिए। पार्टी स्थापनाको बेला 21 केन्द्रीय सदस्य पुर्याउन हम्मे हम्मे परेको रासोपा अहिले देशको प्रमुख दल बनेको छ र रवि लामिछाने शक्तिशाली दलको शक्तिशाली सभापतिमा दोहोरिँदैछन्। सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धिकरण, नागरिकता, राहधनी प्रकरण, सहकर्मीको आत्महत्या दुरूस्थान प्रकरणमा मुछिएका रवि आज देशकै ठूलो पार्टीका सभापति छन् र दोस्रो कार्यकालका लागि दोहोरिने निश्चित छ। प्रथम महाधिवेशनपछि रवि शक्तिशाली सभापति बन्दैछन्। महाधिवेशनको पूर्व सन्ध्यामा विभिन्न जिल्ला अदालतले उनी विरूद्ध दर्ता भएको संगठित अपराध र शुद्धिकरण सम्बन्धी मुद्दा संशोधन गर्न अनुमति दिएकाले ठूलो राहत मिलेको देखिन्छ। झण्डै 8 महिना पूर्वपक्षमै रहेर मुद्दा लडेका रविले काठमाडौँ चितवन, कास्की, रूपन्देही र पर्सा जिल्ला अदालतमा सहकारी ठगी सम्बन्धी मुद्दा झेलिरहेका छन्। रासोपा रक्षात्मक अवस्थामा पुगेको बेला रवि र काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहबीच 7 बुधे सहमति भएको थियो। सोही सहमतिका आधारमा निर्वाचनमा हुमिएको रासोपाले 2/3 नजिक बहुमत ल्याएर अर्थात 182 सीट जितेर सरकारको नेतृत्व
9: गर्ने अवसर पाएको छ। देशभरिबाट झण्डै 4,000 प्रतिनिधि सहभागी हुने महाधिवेशनबाट रवि फेरी सभापति बन्दैछन्। महाधिवेशनबाट 19 जना पदाधिकारी सहित 158 सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछन्। शनिबार केन्द्रीय समितिले अनुमोदन गरेको संशोधित विधान अनुसार सभापतिले 51 जना मनोनित गर्ने व्यवस्था राखिएको छ। बाँकी 100 जना निर्वाचन प्रक्रियाबाट आउनेछन्। पदम कुमारी बुढाथोकी, हाम्रो रेडियो चरीकोट।
10: बाढ़ीबाट क्षतिग्रस्त बीपी लोकमार्गमा असार दोस्रो सातादेखि नयाँ ट्र्याकबाट सवारी सञ्चालन हुने भएको छ। धेरै ठाउँमा ग्राविल तहसम्मको काम र केही ठाउँमा वर्खाका लागि ठूला ढुंगा राखेर सड़क तयार गरी सवारी साधन सञ्चालन गर्न लागि हो। वर्खालाई मध्यनजर गर्दै बनाइरहेको नयाँ ट्र्याकबाट असार दोस्रो सातादेखि सवारी साधन चलाउने गरी तयारी गरिएको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए। अहिले पनि 4 ठाउँमा माथिबाट सवारी साधन सञ्चालन गर्न सक्ने अवस्थामा रहे पनि मनसूनको समस्या भइ नसकेको र काम प्रभावित हुने भएकाले सड़क ट्र्याक खुला नगरिएको उनले बताए। यद्यपि बाढ़ी आएर खोलाको डाइभर्सनबाट गाड़ी चल्न नसक्ने अवस्था भएमा माथिबाटै एउटा खण्ड तयार भएको उनको भनाइ छ। वर्खा अघि 7 मिटर उचाइसम्म सड़क बनाएर ग्राभेल राखी सवारी साधन चलाउने र वर्खापछि खोलाबाट 10 मिटर उचाइसम्म सड़क बनाएर कालोपत्रे गरिने इन्जिनियर योगेशले बताएका छन्। हाल रोशी खोलामा डाइभर्सन बनाएर सवारी साधन सञ्चालन हुँदै आएको छ। फिफा विश्वकपमा सउदी अरेबिया स्पेनसँग पराजित भएको छ। गैराती अमेरिकामा भएको सउदी स्पेनसँग 4-0 गोल अन्तरले पराजित भएको हो। जीतसँगै स्पेन समूह एसको शीर्ष स्थानमा उक्लिएको छ। यता फिफा विश्वकपमा उरुग्वेले केप भर्डे विरूद्ध अग्रता लिएको छ। अमेरिकाको फ्लोरिडा स्थित मेयासे स्टेडियममा जारी खेलमा केप भर्डेको शुरूवाती अग्रता उल्ट्याउँदै उरुग्वेले अग्रता लिएको हो। उरुग्वेका लागि म्याक्सी अराजो र अगस्टिन क्यानो बेयोले गोल गरेका छन्। केप भर्डेका केभिन पिनाले 1 गोल गरेका छन्। 21 मिनटमा केभिन पिनाले फ्रीकिक मार्फत गोल गर्दै केप भर्डेलाई ऐतिहासिक अग्रता दिलाएका थिए। 44 मिनटमा म्याक्सी अराजोले उरुग्वेका लागि बराबरी गोल फर्काए। पहिलो हाफको इन्जुरी समयमा अगस्टिनले गोल गर्दै उरुग्वेलाई अग्रतामा पुर्याएका हुन्। फिफा विश्वकपमा सउदी अरेबिया स्पेनसँग पराजित भएको सम्बन्धी समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
11: यो हो हाम्रो रेडियो 103.4 MHz।
12: होइन बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागि? बिहे तिर हो कि क्या हो?
13: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
12: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
14: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
13: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
12: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
13: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
12: उसो भए पाँडे गइहालौ नि, जिल्ला नगरौ न।
13: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
14: पाण्डहरू गइहालौ न। सकिएको नि।
15: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
16: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98 44 0 65 293 र 98 44 21 11 99।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
4: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
3: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
4: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
3: हाम्रा सुविधाहरू
5: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल,
3: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने,
5: जेनेरेटरको 24 घण्टा व्यवस्था, विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने,
3: पर्याप्त पार्किङको व्यवस्था, आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने,
5: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
3: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
4: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
3: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज सरीकोट चरीघ्याङ दोलखा 94.1 FM र 94.1 FM 844।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ दुई बाँसबोटे मेलुङ दुई सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ दुई तीन अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
1: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश।
0: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
1: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
0: जोर्नी दुखाई, नसाको कमजोरी वा कम्मर दुखेर हैरान हुनुहुन्छ?
1: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
0: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ।
1: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरिचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
0: त्यसै गरी जलोका, अग्नि कर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
1: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनुभएका समयनासम्मका आमाहरूका लागि दुग्धवर्धक औषधि वितरण सेवा उपलब्ध छ।
0: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0949 421306।

0: सिद्धिमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सन्हरुमा हार्दिक अनुरोध
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूपबाट प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: पेक्षा कस्त खाल्लं दूध पाणी मिसायको रहेछ आणि त खाँदैनौ।
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुस है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली।
4: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली चरीकोट।

0: खोजेको चाहिँ हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: होइन ए पाँडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
4: कतै बारी लैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगयो नि।
4: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 20 होम सिटीमा।
6: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
8: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061414।

0: छैन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि व्यक्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, that's it, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
3: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना। के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
5: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
6: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
5: हाम्रा सुविधाहरू
3: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
6: आफ्नै कम्पाउन्ड भएको,
5: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
5: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: प्रोपाइटर रूपक मास्के। विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20,000 दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबुटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभए सम्म बन्द हुने जानकारी गराउँदछौं।
1: भोबन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेटपु दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सन्हरूमा हार्दिक अनुरोध।
4: मेरो
5: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश
1: स्वास्थ्य जीवन को आधार आयुर्वेद उपचार।
0: तपाईलाई पेट दुख्ने ग्यास वा कब्जियतको समस्या छ,
1: जोर्नी दुखाई नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ,
0: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ,
1: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ।
0: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन विरिचन बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
1: त्यसै गरी जलौका अग्निकर्म शिरोधारा अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या ऋतुचर्या योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
0: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका 6 महिनासम्मका आमाहरूका लागि दुग्ध पर्दक औषधि वितरण सेवा उपलब्ध छ।
1: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0494-421-306।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0941-802 र 0941-844।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगयो नि।
1: ए हो र त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त।
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा दिन्छौं सिधैमा। यहाँ फ्रिज, डिप फ्रिज, एलईडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
4: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
5: यो हो हाम्रो रेडियो 103.4 MHz।
6: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
7: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
8: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कुटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
9: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
7: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
9: आफ्नै कम्पाउन्ड भएको,
8: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
7: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
8: सस्तोमा होइन राम्रो सिकाउँछौ।
7: प्रोप्राइटर रूपक मास्के, विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट बीच बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।

ढोल पेटनम लव लट डबल कष्ट बड़ा ढेटनम।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0949412020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली।
4: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ।
5: चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ।
3: आराम, सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली, चरीकोट दोलखा।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: सिद्धिनेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सन हरुमा हार्दिक अनुरोध
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीमनारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउनु हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।

0: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ दुई बाँसबुटे मेलुङ दुई सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ दुई तीन अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौं।
1: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
4: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
5: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
3: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
6: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
0: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साकिने, सुस्ता, सिमल्ती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
6: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949420।

लागिसक्यो बर्खा तिमी भन्छौ पर्खा सानो तिमी भन्छौ पर्खा आफूलाई कस्तो भइरहेछ ए तिमीलाई पहिलो चोटी

ढुङ्गो लयो तैर पल्टाइ ठुलो ढुङ्गो गलाउँदै घुम्न नसकेर झन्डाइ गएको खेर ठुलो ढुङ्गो गलाउँदै भोको पेटको रङको लाल्छ भने छानको आएको पुसार हल्लाउँदै भेट भएको मौका भन्छेउ भनेर

0: अरु खोइ बिउ लागेहरु किन एकोरो भएको हेर त बिउ पनि छैन यहाँ धान रोप्नलाई
1: त्यही त नि बिउ सक्छ सक्छ के हेरेर
2: बसेर बारी दिलमा बसीलाई पाले बिकासी बाहुन दाईको भतेरा

0: पनि ती लाठीहरू नै उनीहरू गीत गाउँछन् अनि बिउ पनि धान
1: रोप्नु होला अनि के गरेपछि त्यो अलिकति मिलाएन त्यो पानी एकतिर
2: गोरे काले पोथी होइन भाले घरकै पर्यो डाँडा

0: ए बाबु अध्ययार छ टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
5: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
4: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
5: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

भाई भाई हामी पनि निस्कि ल ल छिटो आऊ।

0: घूमे को आदि पातलो भयो बुझ मिलाएर आदि पातलो पाला गरेको है
1: अ ए तले मैले मुख्यले त बाक्लो रोपे भन्दै छ
2: नि के हो
1: अनि मिलाएर भई मैले त बाक्लो रोपेको छैन के मैले के गर्यो कुन्नी ए बाउति दाइ यो खाली खालेनो
2: आज कुछ पानी त पाएन रे छ
3: गर्छ लौ लौ नानी त्यो भन्दो त हो पर्यो
1: ल ल ल ल ल रुदै छ नि
2: लौ म पनि क्लास
1: गर्छु रोपे बिचाइने पानी
2: रहेछ ल चल

0: 求求求求求，
1: 哎呀哎呀，挨着嘛哩挨着，求求求求，
2: 来报销阿子，六百块来，啷么不拿了不还不走？
0: 混账哦，混账，我再上天雷报上。
2: 哎，那我算了。अर्केको छोरी पनि कति तरुनी भइसकेछ है
0: होला मैले नदेखेको धेरै पो भएछ यार
2: आज हिलो मज्जाले छाप्नु पर्छ साइन ल
0: ल ल ल
2: ल सुरु गरौँ त सुरु गरौँ ल अब सुरु गरौँ
0: ल ल ल
3: लहाई रोपार हो आज केटा हामीले बेसरी हिलो छाप्ने भनिन्छ नि हामीले पनि छाप्नु पर्छ है यिनीहरूलाई हामीले हार्नु हुँदैन नि आज
4: हुन्छ हुन्छ हामी पनि छाप्नु पर्छ है
3: यिनीहरूलाई पनि बेसरी हिलो छापेर पठाउनु पर्छ
4: तल अर्को ठुले पनि आ रहेछ
3: हिलो खेल्ने है हुन्छ हुन्छ हामी पनि के कम छौ र यिनीहरू केटाहरू भन्दा त
4: त्यही भन्ने

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश।
6: स्वास्थ्य जीवन को आधार आयुर्वेद उपचार।
5: के तपाईलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
6: जोर्ने दुखाई, नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ?
5: महिला दिदी बहिनीहरूमा महिनावारी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
6: यदि छ भने अब यी लगा

0: यस सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीको दोलखामा हुनेछ।
1: यहाँ अनुभवी आयुर्वेद चिकित्सकद्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
0: त्यसै गरी जलोका, अग्निकर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवनशैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
1: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्ध पर्दक औषधि वितरण सेवा उपलब्ध छ।
0: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0949 421 306।

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

0: बहिनी बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, that's it, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844111900।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: के तपाई चरीकुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली, चरीकोट दोलखा।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

दिउँसो 2 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। सम्पत्ति शुद्धिकरण नियन्त्रणमा सुकेपछि अन्तर्राष्ट्रिय निगरानी कायमै सम्पत्ति सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स एएफटीएफको पछिल्लो बैठकले नेपाललाई पुनः ग्रे लिस्ट खैरो सूचीमा कायमै राखेको छ। फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपालको वित्तीय अनुगमन प्रणाली र

0: सम्पत्ति शुद्धिकरण नियन्त्रणका प्रयासहरू सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै सो सूचीमा निरन्तरता दिएको हो। विश्वभरि वित्तीय अपराध रोक्न सक्रिय संस्थाले 11 प्रभावकारिता र 40 प्राविधिक सूचकका आधारमा गरेको मूल्यांकनमा नेपालले अपेक्षित सुधार देखाउन नसकेपछि पुनर्निगरानीको दायरामा परेको हो। नेपालका लागि यो सूची नयाँ भने होइन। सन् 2008 पहिलो पटक ग्रे लिस्टमा परेको नेपालले लामो कसरतपछि सन् 2014 मात्रै त्यसबाट मुक्ति पाएको थियो। ग्रे लिस्टबाट बाहिर निस्कन अब नेपाललाई चुनौती खड़ा भएको छ। एफएटीएफले विशेष गरी कानूनको प्रभावकारी कार्यान्वयन, वित्तीय अनुगमन प्रणालीको सुदृढ़ीकरण र जोखिमयुक्त क्षेत्रमा कड़ा नियन्त्रण गर्न स्पष्ट मार्गदर्शन दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नामले त्रोटे सच्याउने क्रम नसकिँदा बन्द सत्र शुरू हुने समय नै लम्बिएको छ। महाधिवेशनका प्रतिनिधिमा रहेको विवाद टुंगिन नसक्दा बन्द सत्र शुरू हुन नसकेको हो। आज बिहान 8:30 बन्द सत्र शुरू गर्ने कार्यतालिका थियो, तर प्रतिनिधिहरूको नामले टुंगु नलाग्दा तोकिएको समयमा शुरू हुन नसकेको बताइएको छ। प्रासपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रतिनिधिहरूको टुंगु गाउने क्रम चलिरहेको छ। प्रतिनिधिहरूको नाम थर ठेगाना नै नमिलेका कारण उनीहरूको कार्ड बन्न सकेको छैन। मधेस लगायतका प्रदेशका प्रतिनिधिहरूको रहने भन्नेमा पनि विवाद रहेको छ। निर्वाचन समितिले हिजो 4,000 प्रतिनिधिहरूको प्रारम्भिक नामले सार्वजनिक गरेको थियो। बन्द सत्रमा केन्द्रीय समितिबाट पारित भएको विभाग संशोधन प्रस्ताव, सांगठनिक तथा राजनैतिक प्रतिवेदन, आर्थिक प्रतिवेदनहरू पेश गर्ने कार्यक्रम छ। यसबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपामा संस्थापक सदस्य स्वत केन्द्रीय सदस्य बन्ने निर्णय खारेज भएपछि नेताहरू असन्तुष्ट देखिएका छन्। पार्टी स्थापनाकालदेखि सक्रिय केही नेताहरू यो निर्णयप्रति असन्तुष्ट देखिएका हुन्। असार 4 पछिको सचिवालय बैठकले संस्थापक सदस्यलाई स्वत केन्द्रीय समिति बनाउने निर्णय गरेको थियो, तर समायोजनमा आएका नेताहरूले विरोध गरेपछि निर्णयबाट पछि हटेको बताइएको छ। राष्ट्रपाको प्रथम महाधिवेशन शनिबारदेखि चितवनमा जारी छ। काभ्री पलाञ्चोकमा दुईवटा ट्रिपरमा च्यापेर किशोरको मृत्यु भएको छ। दुईवटा ट्रिपरमा च्यापेर पाँचकाल नगरपालिका ठोक्से घर भएका जेसीबीका सहचालक 19 देवेन्द्र तामाङको मृत्यु भएको हो। उनको गै राती मण्डन देवपुर नगरपालिका 12 ठुले बेसी स्थित इन्द्रावती नदीको बेतिनी बगरमा दुईवटा टिप्परले च्यापिँदा मृत्यु भएको प्रहरीले जनाएको छ। तामाङ 2495 नम्बरको टेपरमा बालुवा लोड गरी ब्याग गर्ने क्रममा सोही स्थानमा रोकिराखेको 2499 नम्बरको टेपरको बेसमा च्यापिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्य काभ्रेका प्रहरी नायब उपरीक्षक टीएसपी रबिन बेस्टले जानकारी दिए। घटनापछि एउटा टिप्पर कप चालकलाई नियन्त्रणमा लिइएको छ भने अर्का टिप्पर चालक फरार रहेको र घटनाको बेसीमा थप अनुसन्धान भइरहेको डीएसपी बेस्टले बताएका छन्। काभ्री पलाञ्चोकको नमोबुद्धमा एक युवतीले आफ्नै शरीरमा आगो लगाउँदा जलेर मृत्यु भएको छ। नमोबुद्ध नगरपालिका 2 जबदी बेसीकी 22 रश्मिता अधिकारीले घरमा राखेको पेट्रोल आफ्नै शरीरमा सर्किएर आगो लगाउँदा मृत्यु भएको हो। घाँटे छाती लगायतका शरीरका भाग जलेका अवस्थामा रश्मितालाई उद्धार गरी कोटिपुरपूर्ण अस्पताल लगिएकोमा उपचारका क्रममा गै राती मृत्यु भएको काभ्रे पलाञ्चोक प्रहरीले जनाएको छ। उनले ट्र्याक्टरका लागि घरमा राखेको पेट्रोल शरीरमा सर्किएर आगो लगाएकी थिइन्। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी रबिन कार्कीका अनुसार जलेर गम्भीर घाइते भएकी रश्मितालाई मेथिनकुट अस्पतालमा लगिएकोमा थप उपचारका लागि कृतिपुर वर्ण अस्पताल रिफर गरिएको थियो। सेन्दुलीमा ट्र्याक्टरले किचेर पाँच वर्षीय बालिकाको मृत्यु भएको छ। पार्किङ गरिराखिएको न छ त 2534 नम्बरको ट्र्याक्टर अचानक आफै गुर्दा कमलामाई नगरपालिका आठ कर्कारीका गौरीशंकर थापाकी पाँच वर्षीय छोरी सान्वे थापाको मृत्यु भएको हो। केही दिनदेखि पार्किङ गरिराखेको ट्र्याक्टर हिजो बेलुकी एक्कासै गुर्दा गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले ट्र्याक्टर र त्यसका धनी विशाल श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। कतारको एक ग्यास प्लान्टमा ठूलो विस्फोट हुँदा 16 जना बेपत्ता भएका छन् भने 54 जना घाइते भएका छन्। फ्रास लाफान औद्योगिक शहरमा रहेको ग्यास प्लान्ट आग लागेपछि ठूलो विस्फोट भएको हो। प्राविधिक दुर्घटनाका कारण 81 ठूलो विस्फोट भएको कतारको गृह मन्त्रालयले जनाएको छ। विस्फोटमा परि बेपत्ता भएकाहरूको खोजी भइरहे पनि हालसम्म फेला पार्न नसकिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। हवस् त दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: सिमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
2: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू
3: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
2: आफ्नै कम्पाउन्ड भएको,
4: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
4: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: रूप आइटर रूप अफ मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20,000 दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 98 44 30 48 79 र 98 64 11 00 11 98 64 11 00 11।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे स्टोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज सरीकोट सरीघ्याङ दोलखा 94.1 FM 802 र 94.1 FM 844
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाको चेतनामूलक सन्देश
4: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार
3: के तपाईँलाई पेट दुख्ने ग्यास वा कब्जियतको समस्या छ
4: जोर्ने दुखाई नसाको कमजोरी वा कम्मर दुखेर हैरान हुनुहुन्छ
3: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ
4: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सरीकोट दोलखामा हुनेछ
3: यहाँ अनुभवी आयुर्वेद चिकित्सकद्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन विरेचन बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ
4: त्यसै गरी जलौका अग्निकर्म शिरोधारा अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या ऋतुचर्या योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ
3: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका 6 महिनासम्मका आमाहरूका लागि दुग्धवर्धक औषधि वितरण सेवा उपलब्ध छ
4: आजै सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा फोन नम्बर 0449421306
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 MHz

0: मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्केको जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभएसम्म बन्द हुने जानकारी गराउँदछौ।
1: भुवन छापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा

विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

दिउँसो 3 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। देशभर रेबिज विरूद्धको खोपको चरम अभाव भइरहेका बेला उपचारका लागि अस्पताल पुगेका एक पुरूषको मृत्यु भएको छ। रेबिज संक्रमणबाट काठमाण्डौको चन्द्रागिरी नगरपालिकाका एकजनाको मृत्यु भएको हो। रेबिज संक्रमणपछि शुक्रराज ट्रपिकल तथा सर्वारोग अस्पताल टेकुमा भर्ना भएका 48 वर्षीय पुरूषको उपचारको क्रममा शनिबार मृत्यु भएको छ। केही साता अघि कुकुरले टोकेका ती पुरूषले रेबिज विरूद्धको खोप लगाएका थिएनन्। स्थानीय स्वास्थ्य संस्थामा खोप उपलब्ध नभएको र परिवारले हेलचक्राई गर्दा ती पुरूषको मृत्यु भएको चिकित्सकहरूले बताएका छन्। देशभरका अधिकांश सरकारी स्वास्थ्य संस्थाहरूमा विगत केही महिनादेखि रेबिज विरूद्धको खोप अभाव छ। अहिले रेबिजका बिरामीहरू महँगो मूल्य तिरेर निजी औषधि पसल फार्मेसीबाट खोप किन्न बाध्य छन्। बिरामीको अवस्था एकदमै गम्भीर भए पनि आफूहरूसँग कुकुरले टोकेका बिरामीलाई दिने खोपको एउटै डोज पनि नभएको अस्पतालका कर्मचारीहरूको भनाई छ। सम्पत्ति शुद्धिकरण विवरण सम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स FATFO पछिल्लो बैठकले नेपाललाई पुनः ग्रे लिस्ट खैरो सूचीमा नै कायम राखेको छ। फ्रान्सको पेरिसमा सम्पन्न FATFको प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपालको वित्तीय अनुगमन प्रणाली र सम्पत्ति शुद्धिकरण नियन्त्रणका प्रयासहरू सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै सो सूचीमा निरन्तरता दिएको हो। विश्वभरि वित्तीय अपराध रोक्न सक्रिय संस्थाले 11 प्रभावकारिता र 40 प्राविधिक सूचकका आधारमा गरेको मूल्यांकनमा नेपालले अपेक्षित सुधार देखाउन नसकेपछि पुनः निगरानीको दायरामा परेको हो। नेपालका लागि यो सूची नयाँ भने होइन। सन् 2008 पहिलो पटक ग्रे लिस्टमा परेको नेपालले लामो कसरतपछि सन् 2014 मात्रै त्यसबाट मुक्ति पाएको थियो। ग्रे लिस्टबाट बाहिर निस्किन अब नेपालीलाई चुनौती खड़ा भएको छ। FATFले विशेष गरी कानूनको प्रभावकारी कार्यान्वयन वित्तीय अनुगमन प्रणालीको सुदृढीकरण र जोखिमयुक्त क्षेत्रमा कड़ा नियन्त्रण गर्न स्पष्ट मार्गदर्शन दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको चितवनमा जारी प्रथम महाधिवेशन एक दिन लम्बिने भएको छ। आइतबार शुरू भएको महाधिवेशन मंगलबारसम्म सकिने मिति तय भएकोमा एक दिन लम्बिएको प्रवक्ता मनिष शाहले जानकारी दिए। साथै

0: प्रतिनिधिको संख्या पनि 4500 पुग्ने अनुमान गरिएको उनको भनाई छ। प्रवक्ता झाले पार्टीको नयाँ पदाधिकारीमा पनि आकांक्षा व्यक्त गरेका छन्। महाधिवेशन स्थल चितवनमा पत्रकारसँग कुरा गर्दै झाले महामन्त्रीमा आफ्नो आकांक्षा भएको बताएका हुन्। उनले परिणाम जेसुकै आए पनि महामन्त्रीमा भिड्न तयार रहेको बताएका हुन्। राष्ट्रपाको महामन्त्रीमा नेता बिपिन आचार्यले पनि दावी गरेका छन्। केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका प्रवक्ता झा र नेता आचार्य दुवैजनाले महामन्त्री बन्ने भन्दै मत मागिरहेका हुन्। भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा राष्ट्रपाको बन्द सत्र तय गरिएको छ। राष्ट्रपा पदाधिकारीका आकांक्षी नेताहरूले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएर मत मागिरहेका छन्। राष्ट्रपामा केन्द्रीय सदस्यबाटै पदाधिकारी चयन गर्ने व्यवस्था रहेकाले पहिले केन्द्रीय सदस्यको निर्वाचन हुनेछ। राष्ट्रपा महाधिवेशनको दोस्रो दिन सोमबार बिहान 8:30 बजेदेखि बन्द सत्र शुरू हुने कार्यतालिका थियो, तर दिउँसोसम्म शुरू भएको छैन। बन्द सत्र शुरू हुन ढिलाइ भएकाले महाधिवेशन लम्बिने भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपामा संस्थापक सदस्य स्वत केन्द्रीय सदस्य बन्ने निर्णय खारेज भएपछि नेताहरू असन्तुष्ट देखिएका छन्। पार्टी स्थापना कालदेखि सक्रिय केही नेताहरू यो निर्णयप्रति असन्तुष्ट देखिएका हुन्। असार 4 गते बसेको सचिवालय बैठकले संस्थापक सदस्यहरूलाई स्वत केन्द्रीय समिति बनाउने निर्णय गरेको थियो, तर समायोजनमा आएका नेताहरूले विरोध गरेपछि निर्णयबाट पछि हटेको बताइएको छ। राष्ट्रपाको प्रथम महाधिवेशन चितवनमा जारी छ। काभ्री पलाञ्चोकमा 2 वटा टिपरमा च्यापिएर 1 किशोरको मृत्यु भएको छ। 2 वटा टिपरमा च्यापिएर 5 खाल नगरपालिका 8 होक्से घर भएका जेसीबीका सहचालक 19 वर्षे देवेन्द्र तमाङको मृत्यु भएको हो। उनको गैराती मण्डनदेवपुर नगरपालिका 12 ठूली बेसी स्थित इन्द्रावती नदीको बेतिनी बगरमा 2 वटा ट्रिपरले च्यापिँदा मृत्यु भएको प्रहरीले जनाएको छ। तमाङ 12-4-98-25 नम्बरको ट्रिपरमा बालुवा लोड गरी ब्याग गर्ने क्रममा सोही स्थानमा रोकिराखेको 12-4-99 नम्बरको ट्रिपरको बीचमा च्यापिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक डीएसपी रविन विष्टले जानकारी दिए। घटनापछि एउटा ट्रिपरका चालकलाई नियन्त्रणमा लिइएको छ भने अर्का ट्रिपर चालक फरार रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए। काभ्री पलाञ्चोकको नमोबुद्धमा एक युवतीले आफ्नै शरीरमा आगो लगाउँदा जलेर मृत्यु भएको छ। नमोबुद्ध नगरपालिका 2 जवदिवेशीकी 22 वर्षीय रश्मिता अधिकारीले घरमा राखेको पेट्रोल आफ्नै शरीरमा छर्किएर आगो लगाउँदा मृत्यु भएको हो। घाँटी छाती लगायतका शरीरका भाग जलेको अवस्थामा रश्मितालाई उद्धार गरी किर्तिपुर वन अस्पताल लगिएकोमा उपचारको क्रममा हिजो राति मृत्यु भएको काभ्री पलाञ्चोक प्रहरीले जनाएको छ। उनले ट्याक्टरका लागि घरमा राखेको पेट्रोल शरीरमा छर्किएर आगो लगाएकी थिइन्। जिल्ला प्रहरी कार्यालय काभ्री पलाञ्चोकका प्रमुख प्रहरी परीक्षक एसपी रविन कार्कीका अनुसार जलेर गम्भीर घाइते भएकी रश्मितालाई मेथिनकोट अस्पताल लगिएकोमा थप उपचारका लागि किर्तिपुर वन अस्पताल रिफर गरिएको थियो। सिन्धुलीमा ट्याक्टरले किचेर 5 वर्षीय बालिकाको मृत्यु भएको छ। पार्किङ गरी राखिएको ना 6-25-34 नम्बरको ट्र्याक्टर अचानक आफै गुदा कमलामाई नगरपालिका 8 कर कार्यका गौरीशंकर थापाकी 5 वर्षीय छोरी सानवी थापाको मृत्यु भएको हो। केही दिनदेखि पार्किङ गरी राखेको ट्र्याक्टर हिजो बेलुकी 81 गुदा गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले ट्र्याक्टर र त्यसका धनी विशाल श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। कतारको ग्यास प्लान्टमा ठूलो विस्फोट हुँदा 16 जना बेपत्ता भएका छन् भने 54 जना घाइते भएका छन्। रास लाफान औद्योगिक शहरमा रहेको ग्यास प्लान्ट आग लागेपछि ठूलो विस्फोट भएको हो। प्राविधिक दुर्घटनाका कारण 81 ठूलो विस्फोट भएको कतारको गृह मन्त्रालयले जनाएको छ। विस्फोटमा परि बेपत्ता भएकाहरूको खोजी भइरहे पनि हालसम्म फेला पार्न नसकिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। हौस् त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सन्हरूमा हार्दिक अनुरोध।
3: मेरो
4: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: કસકો ટીવી પો કરે હેડ્યો નીકળ અવતાર માં સાવતો
1: કઠી ભરી લઈ લઈ કસકો ટીવી પોગનોની ભીટી આપને ટીવી બીગ્યો અને બનાવને જાન લાગે કોની બનાવને પુગા ઓલાટ હોય ને
0: તેથી કુરામાં પણ ચિંતા કરવાનું પડશ તો સદર મુકામ ચરીકોટ બાટો ચરી ઘ્યાંગ જાને બાટો માં રહેકો હમરાઈ ચૌધરી ઇલેક્ટ્રોનિક્સ માં લઈ જાઉ ન ત્યાં તો તિમ્રો બિગ્રેકો ટીવી માત્ર હોય ના કે મોબાઈલ ઘડી સબાઈ પણ હાલશ ને શકી કો નહી
1: એ ઓરે તીસુ ભાઈ માં પણ તીતી તીર લાગી હાલશ ને હોય ના તો
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट स्थितिमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
4: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
5: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
6: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
7: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
6: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
7: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
4: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
8: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
2: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोस, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
8: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-421-020।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बहिनी बाँडी त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
3: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना। के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
5: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
6: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
5: हाम्रा सुविधाहरू
3: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
6: आफ्नै कम्पाउन्ड भएको,
5: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
5: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: प्रोपाइटर रूपक मास्के। विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20,000 दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनु हुने भक्त सनहरुमा हार्दिक अनुरोध।
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूपबाट प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउनु हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म। सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान, अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउनु हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउ

0: विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
1: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरुने।
0: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: रेडियो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ हामी त खाँदैनौ
2: होइन बुढा डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको
3: बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दुध ल्याउन सक्दैनौ
4: हेर हेर यो बुढीको गनगन मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
3: तिमी कुन जमानामा छौ दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न
4: ल ल म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु
1: आहा कति मिठो दुध अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा
5: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
6: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार
7: संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमती जपे भिरकोट साथै कारखाना र परका क्षेत्रहरू
5: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 0949420

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज तरिकोट चरीघ्याङ दोलखा 97.1 FM 802 र 97.1 FM 844
3: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध
4: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आआफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउनु हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0949412020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वास दिनु यात्राका लागि खाँडादेवी यातायात प्रणाली, चरीकोट दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: बहिनी बाँडी त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डुहरू गइहालौ न, द्याट्स इट, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
3: बेलुङ गाउँपालिकाको सडक मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडा खर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पिपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पिपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
5: अठाइस गतेदेखि र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पिपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी

नमस्कार बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देवा विरूद्ध मुद्दा दायर गरेको छ। अख्तियारले राजधानी सफाई प्रकरणमा पूर्व परराष्ट्र मन्त्री आरजूलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो। आज अनुसन्धान पूरा गरी अदालतमा अभियोग दायर गरिएको आयोगले जनाएको छ। विशेष अदालत स्रोतका अनुसार आयोगले पूर्व परराष्ट्र मन्त्री राणासहित 18 जनालाई प्रतिवादी बनाएको छ। आयोगको न्यायिक हिरासतमा रहेका राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल, विभागको सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी र विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, जर्मन कम्पनी मूलह बाउरका नेपाली प्रतिनिधि मनिन्द्र राजमल्ल सहित 7 जनालाई अभियोग पत्रसहित अदालतमा उपस्थित गराइएको छ। आयोगको अनुसन्धानमा राजधानी प्रकरणमा करिब 8 अर्ब हिनामिना भएको निष्कर्ष निकालिएको छ। नेपालको वैदेशिक व्यापारले नयाँ कीर्तिमान बनाएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2082-83 11 महिनाको तथ्याङ्क अनुसार वैदेशिक व्यापारको आकार 21.72 अर्ब बराबर पुगेको हो। यो इतिहासकै उच्च हो। यसअघि आर्थिक वर्ष 2078-79 सर्वाधिक वैदेशिक व्यापार भएको थियो। त्यसबेला वार्षिक 21.20 अर्ब व्यापार भएकोमा यो वर्ष 11 महिनामै नयाँ कीर्तिमान बनेको हो। नेपालको वैदेशिक व्यापार इतिहासमा तेस्रो पटक 20 खर्ब माथिको वैदेशिक व्यापार भएको छ। गत आर्थिक वर्ष 2081-82 वैदेशिक व्यापार आकार 20.81 अर्ब रहेको थियो। अघिल्लो पटक आयातमा उछाल आउँदा नयाँ कीर्तिमान बनेको थियो भने यो पटक निर्यात व्यापारले सहयोग गरेको छ। यो वर्ष 11 महिनामा निर्यात 2.77 अर्ब बराबर पुगेको छ। यो अहिलेसम्मकै उच्च बिन्दु हो। गत आर्थिक वर्ष 2.77 अर्ब बराबरको निर्यात भएको थियो। गत वर्ष बनेको कीर्तिमान यो वर्ष 11 महिनामै तोडिएको छ। गत आर्थिक वर्ष 11 महिनामा 2.47 अर्ब बराबरको वस्तु निर्यात भएको थियो। यस्तै आयात निर्यात बढ़दा मुलुकको व्यापार घाटा पनि झन बढ़िरहेको छ। आयातको तुलनामा निर्यातको आकार सानो हुँदा मुलुकको वैदेशिक व्यापार घाटा निरन्तर बढ़िरहेको हो। चालू आर्थिक वर्ष 2082-83 पहिलो 11 महिनामा नेपालको वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा 15.67% बढ़ेको छ। विभागका अनुसार यो अवधिमा देशको कुल व्यापार घाटा 16.13 अर्ब पुगेको छ। अघिल्लो वर्ष 2081-82 सोही अवधिमा नेपालको व्यापार घाटा 13.97 अर्ब रहेको थियो। भन्सार विभागका अनुसार 11 महिनामा नेपालले 18.94 अर्ब बराबरको वस्तु आयात गरेको छ भने निर्यात बढ़ेर 2.77 अर्ब पुगेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार

चालू आर्थिक वर्ष साउनदेखि जेठसम्म 37,83,92,00,000 बराबरको 7,11,520 टन धान चामल आयात भएको छ। सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स एटीएफको पछिल्लो बैठकले नेपाललाई पुनः ग्रे लिस्ट खैरो सूचीमा कायम राखेको छ। फ्रान्सको पेरिसमा सम्पन्न एटीएफको प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपालको वित्तीय अनुगमन प्रणाली र सम्पत्ति शुद्धिकरण नियन्त्रणका प्रयासहरू सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै उक्त सूचीमा निरन्तरता दिएको हो। विश्वभरि वित्तीय अपराध रोक्न सक्रिय सो संस्थाले 11 प्रभावकारिता र 40 प्राविधिक सूचकका आधारमा गरेको मूल्यांकनमा नेपालले अपेक्षित सुधार देखाउन नसकेपछि पुनः निगरानीको दायरामा परेको हो। यसअघि सन् 2008 पहिलो पटक ग्रे लिस्टमा परेको नेपालले लामो कसरतपछि सन् 2014 मात्रै त्यसबाट मुक्ति पाएको थियो। ग्रे लिस्टबाट बाहिर निस्कन अब नेपालीलाई चुनौती खड़ा भएको छ। एफओएटीएफले विशेष गरी कानूनको प्रभावकारी कार्यान्वयन, वित्तीय अनुगमन प्रणालीको सुदृढीकरण र जोखिमयुक्त क्षेत्रमा कड़ा नियन्त्रण गर्न स्पष्ट मार्गदर्शन दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी प्रथम महाधिवेशन एक दिन लम्बिने भएको छ। आइतबारदेखि शुरू भएको महाधिवेशन मंगलबारसम्म सकिने मिति तय भएकोमा एक दिन लम्बिएको प्रवक्ता मनिष शाहले जानकारी दिए। साथै प्रतिनिधिको संख्या पनि 4,500 पुग्ने अनुमान गरिएको उनको भनाइ छ। प्रवक्ता शाहले पार्टीको नयाँ पदाधिकारीमा पनि आकांक्षा व्यक्त गरेका छन्। महाधिवेशन स्थल चितवनमा पत्रकारसँग कुराकानी गर्दै शाहले महामन्त्रीमा आफ्नो आकांक्षा भएको बताएका हुन्। राष्ट्रपाको महामन्त्रीमा नेता विपिन आचार्यले पनि दावी गरेका छन्। केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका प्रवक्ता झा र नेता आचार्य दुवैजनाले महामन्त्री बन्ने भन्दै मत मागिरहेका हुन्। भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा राष्ट्रपाको बन्द सत्र तय गरिएको छ। राष्ट्रपा पदाधिकारीका आकांक्षी नेताले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएर मत मागिरहेका छन्। राष्ट्रपामा केन्द्रीय सदस्यबाटै पदाधिकारी चयन गर्ने व्यवस्था रहेकाले पहिले केन्द्रीय सदस्यको निर्वाचन हुनेछ। राष्ट्रपा महाधिवेशनको दोस्रो दिन सोमबार बिहान 8:30 बन्द सत्र शुरू हुने कार्यतालिका रहे पनि शुरू हुन सकेको छैन। बन्द सत्र शुरू हुन ढिलाइ भएकाले महाधिवेशनको समय लम्बिने भएको हो। देशमा रेबिज विरूद्धको खोपको चरम अभाव भइरहेका बेला उपचारका लागि अस्पताल पुगेका एक पुरूषको मृत्यु भएको छ। रेबिज संक्रमणबाट काठमाडौँको चन्द्रागिरी नगरपालिकाका एकजनाको मृत्यु भएको हो। रेबिज संक्रमणपछि शुक्रबार ट्रपिकल तथा सर्वारोग अस्पताल टेकुमा भर्ना भएका 48 पुरूषको उपचारका क्रममा शनिबार मृत्यु भएको छ। केही सात अघि कुकुरले टोकेका ती पुरूषले रेबिज विरूद्धको खोप लगाएका थिएनन्। स्थानीय स्वास्थ्य संस्थामा खोप उपलब्ध नभएको र परिवारले हिलचेक नै गर्दा ते पुरूषको मृत्यु भएको चिकित्सकहरूले बताएका छन्। देशभरका अधिकांश सरकारी स्वास्थ्य संस्थाहरूमा विगत केही महिनादेखि रेबिज विरूद्धको खोप अभाव छ। अहिले रेबिजका बिरामीहरू महँगो मूल्य तिरेर निजी औषधि पसलबाट खोप किन्न बाध्य छन्। बिरामीको अवस्था एकदमै गम्भीर भए पनि आफूसँग कुकुरले टोकेका बिरामीलाई दिने खोपको एउटै डोज पनि नभएको टेकु अस्पतालका कर्मचारीहरूको भनाई छ। काभ्री पलाञ्चोकमा दुईवटा टिप्परमा छियापिएर एक किशोरको मृत्यु भएको छ। दुईवटा टिप्परमा छियापिएर पाँचखाल नगरपालिका ठोक्से घर भएका जेसीबीका सहचालक 19 देवेन्द्र तामाङको मृत्यु भएको हो। उनको गैराते मण्डन देवपुर नगरपालिका 12 ठुले बेन्से स्थित इन्द्रावते नदीको बेटिनी बगरमा दुईवटा टिप्परले छियापिँदा मृत्यु भएको प्रहरीले जनाएको छ। तामाङ 2495 नम्बरको टिप्परमा बालुवा लोड गरी ब्याग गर्ने क्रममा सोही स्थानमा रोकिराखेको 2409 नम्बरको टिप्परको बेचमा च्यापिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी काभ्रेका प्रहरी नायब उपरीक्षक डीएससी रविन बेष्टले जानकारी दिए। घटनापछि एउटा टिप्परका चालकलाई नियन्त्रणमा लिइएको छ भने अर्का टिप्पर चालक फरार रहेको र घटनाको बेसीमा थप अनुसन्धान भइरहेको डीएसपी बेष्टले बताएका छन्। काभ्री पलाञ्चोको नमोबुद्धमा एक युवतीले आफ्नै शरीरमा

0: गोलो गाउँदा चलेर मृत्यु भएको छ। नवबुद्ध नगरपालिका दुई जबदी बेसीकी 22 वर्ष रश्मिता अधिकारीले घरमा राखिएको पेट्रोल आफ्नै शरीरमा छर्किएर आगो लगाउँदा मृत्यु भएको हो। घाटे छाती लगायतका शरीरका भाग जलेको अवस्थामा रश्मितालाई उद्धार गरी किर्तिपुर पूर्ण अस्पताल लगिएकोमा उपचारका क्रममा गै राती मृत्यु भएको काभ्रे पलाञ्चोक प्रहरीले जनाएको छ। उनले ट्राक्टरका लागि घरमा राखिएको पेट्रोल शरीरमा छर्किएर आगो लगाएकी थिइन्। जिल्ला प्रहरीकाले काभ्रे पलाञ्चोकका प्रमुख प्रहरी परिषदको एसपी रविन कार्कीका अनुसार जलेर गम्भीर घाइते भएको रश्मितालाई मेथिनकोट अस्पताल लगिएकोमा थप उपचारका लागि किर्तिपुर पूर्ण अस्पताल रिफर गरिएको थियो। सिन्धुलीमा ट्राक्टरले किचेर 5 वर्षीय बालिकाको मृत्यु भएको छ। पार्किङ गरी राखिएको न 6 त 25 34 नम्बरको ट्राक्टर अचानक आफै गुर्दा कमलामाई नगरपालिका 8 कर्कारेका कविशंकर थापाकी 5 वर्षीय छोरी सान्वे थापाको मृत्यु भएको हो। केही दिनदेखि पार्किङ गरिराखेको ट्राक्टर हिजो बेलुकी 81 गोर्दा गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले ट्राक्टर र त्यसका धनी विशाल श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। हाउस बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश।
3: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
2: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
3: जोर्नी दुखाई, नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ?
2: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
3: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ।
2: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
3: त्यसै गरी जलोका, अग्निकर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
2: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका 6 महिनासम्मका आमाहरूका लागि दुग्ध वर्धक औषधि वितरण सेवा उपलब्ध छ।
3: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0949 421 306।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
0: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
2: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
0: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको, समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
0: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूप फाइटर रूप अफ मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
4: होइन है बुढा, डिडिटीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
5: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
6: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
5: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिटी दुध लिएर आऊ न।
6: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
3: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
7: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको सरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
0: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमल्ती, जपी, धीरकोट साथै कारखाना र परका क्षेत्रहरू।
7: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा, सम्पर्क 0949420।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: કોસ્કો ટીવી બોકનોની ભીટી આપને ટીવી બીક્યો અને બનાવના જાન લાગે કોને બનાવને પુકા ઓલાટ હોય ને
1: તેથી કુરામાં પણ ચિંતા કરવું પડશે તો સદર મુકામ ચરીકોટ બાટો ચરી ઘ્યાંગ જાને બાટોમાં રહેકો હમરે ચૌધરી ઇલેક્ટ્રોનિક્સ માં લઈ જાઉ ન ત્યાં તો તિમ્રો બિગ્રેકો ટીવી માત્ર હોય ના કે મોબાઈલ ઘડી સબાઈ પણ હાલશો ને શકી કોને
0: એ હોય તીસુ ભાઈ મ પણ તીતે તીર લાગી હાલશો ને હોય ના તો
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा 200 रुपियाँमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
4: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभए सम्म बन्द हुने जानकारी गराउँदछौ।
5: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपुर दोलखा।
6: यो हो हाम्रो रेडियो 103.4 MHz।
7: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
8: मेरो
9: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
1: रुद्र अवतार को समय में सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समय में सडाउन निषेध गरिएको छ।
0: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिम को त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
1: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
0: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
1: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरुने।
0: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

क्षेत्रीय सामुदायिक एफएम 94.5 MHz एकै साथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.in/ र हाम्रो पात्र एपमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेल पक्राउ, मैसे पार्टी स्थित निवासमा सम्पत्ति शुद्धिकरणको छापा, पासपोर्ट खरिद प्रकरणमा 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा।

घोषणा पढेपछि काभ्रे पलाञ्चोक प्रहरीले सक्रियता बढाएको छ। जिल्लामा दिनदहाडै चोरी तथा लुटपाटका घटना हुन थालेपछि काभ्रे प्रहरी एक्सनमा उत्रिएको हो। प्रहरी पछिल्लो पटक चोरी तथा लुटपाटमा संलग्न छ जनालाई नियन्त्रण

भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधा।

पुगेको छ। यो हालसम्मकै उच्च बिन्दु हो। गत आर्थिक वर्ष 2077.3 करोड़ बराबरको निर्यात भएको थियो। गत वर्ष बनेको कीर्तिमान यो वर्ष 11 महिनामै तोडिएको छ। आयात निर्यात दुवै बढ्दा मुलुकको व्यापार घाटा पनि बढ़ेको छ। आयातको तुलनामा निर्यातको आकार सानो हुँदा मुलुकको वैदेशिक व्यापार घाटा निरन्तर बढ़िरहेको हो। चालू आर्थिक वर्ष 2082-83 को पहिलो 11 महिनामा नेपालको वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा 15.67% बढ़ेको छ। विभागका अनुसार यो अवधिमा देशको कुल

र हैरानी दिएको आरोपमा दोलोखाका 310 जना काठमाडौँमा पक्राउ परेका छन्। ट्राफिक प्रहरी काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई आवश्यक दुःख तथा हैरानी दिएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पनिमा दोलोखा घर भएका 32 वर्षीय प्रकाश शिवाकोटी, 38 वर्षीय डेले प्रसाद लामेछा

सक्दोसहरूबाटै लगातार दबाव आएपछि उनले पछाड्ने निर्णय लिएका हुन्। ऐतिहासिक चुनावमै विजय हासिल गरेको दुई वर्ष पनि नपुग्दै स्टारमरलाई राजीनामा दिन आफ्नै लेबर पार्टीका सांसदहरूले दबाव दिएका थिए। बेलायती संचार माध्यम गार्डियनका अनुसार मन्त्री परिषद

0: अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ।
1: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
0: त्यसै गरी जलका अग्निकर्म

0: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ट चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0449412020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: रेडियो हो हमरो रेडियो 103.4 मेगाहर्ट्ज।
1: दुलिखिल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
2: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू:
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको

0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494412020।
0: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

अहिले तपाई सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज। आज चाहिँ हामी चर्चित गायक उर्गेन दोङको स्वरमा सजिएका मिठा मिठा गीत संगीतहरू सुनाउनेछौ। हाम्रो रेडियो सुन्दै गर्नुहोला।

0: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वास दिनु यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट दोलोखा।
1: तपाई यतिखेर हाम्रो रेडियो मार्फत चर्चित गायक उर्गेन दोङको स्वरमा सजिएका गीत संगीत सुनिरहनु भएको छ।

0: एटिन्जेल सुन्दै हुनुहुन्थ्यो चर्चित गायक उर्गेन दोङको स्वरमा सजिएका उत्कृष्ट गीत संगीतहरू।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: हाम्रो आइबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
3: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
4: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 काम 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पूर्व मन्त्री विष्णु पौडेल पक्राउ
7: सुर्खेत आउनु भएको छ भने सूचना प्राप्त भएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा हामीले आज पक्राउ गरेका छौँ।
6: राहदानी विभागका महानिर्देशक सहित विरूद्ध भ्रष्टाचार मुद्दा भोलिबाट बयान।
8: 10,13,04,61,477 रुपियाँ हिजो कायम गरी अभियोग दर्ता भएको छ।
6: र अन्तर्राष्ट्रिय प्रसंगमा स्टारमरको राजीनामा सँगै ब्रिटेनको प्रधानमन्त्रीमा एन्डी वर्नमको दावी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
9: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्ने अपेक्षा गरिएका एन्डी बर्नमले आफूले सत्तारूढ़ लेबर पार्टी र सरकारको नेतृत्वको लागि दावेदारी प्रस्तुत गर्ने बताएका छन्। प्रधानमन्त्री कियर स्टारमरको राजीनामापछि उनको यो भनाई आएको हो। स्थानीय चुनावमा कमजोर प्रदर्शन, सरकारसँग जोड़िएका कैयौं काण्ड र नीतिगत परिवर्तनका माझ सर्वेक्षणहरूले स्टारमरको लोकप्रियता इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको थियो। सर कियर स्टारमरले भने, मैले लिएको प्रत्येक निर्णयमा आफूले माया गरेको देशलाई अगाडि राखेको छु, त्यही भएर म लेबर पार्टीको नेताबाट राजीनामा दिँदैछु। मैले आज बिहान आफ्नो निर्णय अवगत गराउन राजासँग कुरा गरे। राजीनामा दिएका ब्रिटेनका प्रधानमन्त्री म्यान्चेस्टरका पूर्व मेयर बर्नम अघिल्लो हप्ताको उपचुनावपछि संसदमा फर्किएका थिए। उनी 10 वर्षको अवधिमा ब्रिटेनको 7 प्रधानमन्त्री बन्ने पक्का पक्की जस्तै देखिएको छ। ल्याटिन अमेरिकाका दक्षिणपन्थी नेताहरूले कोलम्बियाको राष्ट्रपतीय चुनावमा साँगुरो जीतका लागि एबेलार्डो डे ला एस्प्रिएलाई बधाई दिएका छन्। अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेले कोलम्बियाका जनताले आर्थिक स्वतन्त्रताको मार्ग अंगालेको बताए। कोलम्बियामा सड़कमा ओर्लिएर 10,000 विपक्षी समर्थकहरूले चुनावको परिणामको विरोध गरिरहेका छन्। विपक्षी वामपन्थी नेता इभान सपेडाले पराजय स्वीकार गरिसकेका छैनन्। पोप लियोले सरकारहरू भोकमरी सम्बोधन गर्नुको सट्टा द्वन्द्वलाई चर्काउन लागेको भन्दै अन्तर्राष्ट्रिय सहायताका प्राथमिकताहरू नराम्रोसँग बिथोलिएको बताएका छन्। रोममा विश्व खाद्य कार्यक्रम WFPको मुख्यालयमा लियोले धनी देशहरू राष्ट्रिय सुरक्षामा केन्द्रित भइरहेकाले मानवीय संकट उपेक्षित बनिरहेको बताए। WFP जस्ता सहायता निकायहरूको बजेट कटौती हुँदा उनीहरूले सुडान जस्ता द्वन्द्वग्रस्त क्षेत्रका मानिसहरूलाई पर्याप्त खानेकुरा उपलब्ध गराउन सकिरहेका छैनन्। इरान र संयुक्त राज्य अमेरिका बीच दीर्घकालीन शान्ति स्थापनाको विषयमा यो हप्ता तल्लो तहमा वार्ताहरूले निरन्तरता पाउने अपेक्षा गरिएको छ। आइतबारको वार्तापछि त्यसलाई नेतृत्व गर्ने प्रतिनिधि मण्डलका सदस्यहरू स्विजरल्याण्डबाट फिर्ता भएका छन् वा भइरहेका छन्। कतारको ऊर्जा मन्त्रालयले गैराती 13 जनाको ज्यान जाने गरी एउटा ग्यास प्लान्टमा भएको विस्फोटनले आपूर्तिमा असर नगर्ने बताएको छ। कतारका ऊर्जा मन्त्रीले 66 जना मानिसहरू घाइते भएका उल्लेख गर्दै वातावरणमा कुनै जोखिम नरहेको बताए। मार्चमा इरानी हमलापछि सञ्चालन स्थगित भएको उक्त प्लान्ट पुनः सञ्चालन गर्न कामदारहरू खटिएको समयमा रास लाफान औद्योगिक क्षेत्रमा सो विस्फोट भएको थियो। र संयुक्त राष्ट्रसंघले व्यापक रूपमा आलोचित भएको अप्रेलको चुनाव अघि 6 महिनामा बर्माको सेना सेनाले 700 भन्दा बढी मानिसहरूको हत्या गरेको आरोप लगाएको छ। राष्ट्रसंघका अनुसार पीड़ित हवाई हमलामा मारिएका थिए। सेनाले सत्ता हातमा लिएको वर्षौंपछि म्यानमारको जुन्टाले अप्रेलमा निर्वाचन गराएको थियो। उक्त सैन्य कुका नेता मिन ओङ ह्लाइङ अहिले देशका राष्ट्रपति छन्। यो बीबीसी नेपाली सेवा हो।
6: साझापखमा पुनः स्वागत छ। पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। पौडेललाई आज सुर्खेतबाट नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटाले बीबीसीलाई जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ गरिएको उनको भनाइ छ।
7: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 8 गते एउटा पक्राउ पनि जारी गरेका छ विष्णु पौडेलजीको सम्बन्धमा, र उहाँ चाहिँ सुर्खेतमा कुनै कार्यक्रममा आउनु भएको छ भन्ने सूचना प्राप्त भएको थियो। त्यसैको आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा हामीले आज पक्राउ गरेका छौँ। काठमाडौँलाई लैजान तयारी भइरहेछ।
6: पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। यस विषयमा थप बुझ्न हामीले सम्पत्ति शुद्धिकरण विभागका प्रवक्तालाई सम्पर्क गरेका थियौं, तर उनले यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए। अब अर्को विषय, पासपोर्ट छपाई प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 16 व्यक्ति तथा 2 कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायतलाई प्रतिवादी बनाएको हो। आयोगका प्रवक्ता सुरेश नेउपानेले 2 जर्मन कम्पनी भेरिडोस र म्यूलबावरलाई ठेक्का प्रदान गर्ने क्रममा सार्वजनिक खरिद ऐन विपरीत कार्य गरेको आरोपमा मुद्दा दायर गरिएको एक विज्ञप्ति मार्फत जनाएका छन्। एक रिपोर्ट। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 10 कर्मचारीलाई प्रतिवादी बनाइएको छ। साथै 2 विदेशी कम्पनी र 4 विदेशी नागरिक पनि प्रतिवादीको सूचीमा छन्। सूचना अधिकारी हितानले भनिन्,
10: भ्रष्टाचार निवारण ऐन 2050 दफा 8 दफा 1 बमोजिम बिगो कायम गरी अहिलेको दफा 8 1 बमोजिम सहित र बिगो बमोजिम जरिवाना हुनलाई मादावी लिएको छ। टोटल बिगो 10,13,04,61,477 रुपियाँ।
6: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईको ठेक्का प्राप्त गरेका जर्मन कम्पनीहरू, तिनका कर्मचारी तथा नेपाली प्रतिनिधि विरूद्ध समेत मुद्दा दायर गरेको हो। ती कम्पनीका नेपाली प्रतिनिधिमा सिद्धार्थ थापा र मनिन्द्र राज मल्ल छन्। प्रतिवादी मध्ये केहीलाई अख्तियारले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइसकेको छ। मुद्दा दायर गर्ने क्रममा आज 7 प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको सूचना अधिकारी हितानले बताइन्।
10: आज बयान गर्न नसकिने भएको भएर, अवेला भएको भएर भोलि उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाएका छौँ। अबको प्रक्रिया, यी प्रतिवादीहरूलाई बयान गराइन्छ, भोलिबाट बयान कार्य सुरु हुन्छ। पक्राउ नपरेका प्रतिवादीहरूलाई चाहिँ हाजिर गराउने प्रक्रिया सुरु हुन्छ र मुद्दाको सुनवाईमा जान्छ।
6: अनुसन्धानका क्रममा आयोगले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबालाई पनि बयानका लागि उपस्थित हुन भनेको थियो। यद्यपि आज दायर भएको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छैन। राहदानी विभागले गत वर्ष जूनमा जर्मनीको भेरिडोस कम्पनीलाई राहदानीको बुकलेट र म्यूलबावर आईडी सर्विस कम्पनीलाई सफ्टवेयर र तथ्याङ्क व्यवस्थापन प्रणालीको ठेक्का दिएको थियो। पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान तथा कार्यवाही अघि बढ़ाउन प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीहरूलाई दवाब दिएका भन्ने विवरणहरू हालै संचार माध्यममा प्रकाशित भएका थिए। अब अर्को प्रसंग, गत चैत्र महिनामा मोरङमा पुष्टि भएता बर्ड फ्लूबाट नेपालका झण्डै 1 दर्जन जिल्ला प्रभावित भइसकेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार काठमाडौँ उपत्यका अहिले बर्ड फ्लूका लागि हटस्पट बनेको छ। यसै सन्दर्भमा हामीले पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई टेलिफोन सम्पर्क गरी शुरूमा बर्ड फ्लू संक्रमणको अहिलेको अवस्थाबारे सोधेका छौं।
11: यो महोत्तरी 12 देखियो, चितवन्दा रावपरासमा देखिएपछि अहिले पछिल्लो समय चाहिँ काठमाडौँ उपत्यका हटस्पोटकै वास्तवमा एकदमै धेरै आउटब्रेक भएको अवस्थाहरू हो। काठमाडौँभन्दा बाहिर चाहिँ काभ्रेमा एउटा स्थानमा देखिएको छ, अरूमा चाहिँ अहिले उपत्यका बाहिर चाहिँ करिब करिब केसहरू अहिले छैनन् र रिपोर्टिङ भएको अवस्थाहरू छैन। यसले गर्दाखेरि बर्डको क्रमिक रूपमा नियन्त्रणमा आएको छ, तर काठमाडौँभित्र चाहिँ हामी अझै केही दिन चाहिँ अझै लाग्ने छ। नमुनाहरू आएका छन्, परीक्षण हुँदैछ। थुप्रै नमुना आउँदाखेरि चाहिँ केही नमुना मात्र चाहिँ बर्डको H5 भाइरस देखिएको हुनाले अब बिस्तारै यो नियन्त्रित अवस्थामा जान्छ कि भन्ने विभागको प्रक्षेप भन्छ।
12: अब जुन 65 सालमा 70-71 सालमा पनि काठमाडौँमा फैलिएको थियो होइन, त्योसँग तुलना गर्दा अहिलेको अवस्था चाहिँ कस्तो हो?
11: 65 सालमा फाटाफुटा 1970 त भरतपुर जिल्लैलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर ठूलो संख्यामा पक्षीहरू बच्चाले चाहिँ नष्ट गरिएको थियो। अहिले चाहिँ कस्तो छ भने आउटब्रेक भएको छ छुट्टपुट थुप्रै पालिकाहरूसँग एउटा पालिमा एक दुईवटा ठाउँमा त्यस्तो देखिएको छ। मूलत हेर्ने हो भनेदेखि जंगलहरू जोडिएको अथवा वरिपरिका पालिकाहरूमा अलिकति संक्रमण देखिएको छ, जस्तै चन्द्रागिरी भयो, ताराकेश्वर, गोखा, साँखु, यता गोदावरी होइन, यता चालु नारायण, यी पालिकाहरूमा अलिकति संक्रमण देखिएको छ। अब भक्तपुर नगरपालिका र ललितपुरको महानगरभित्र पनि एकाधवटा ठाउँमा देखिएको छ। सदर चिडियाखानामै चाहिँ वर्षो देखियो भनिसकेपछि यसले के बताउँछ भनेदेखि जङ्गली चराहरूको छेउछाउमा भएका चाहिँ फार्महरू जो जसमा अलिकति दैनिक सुरक्षाका विधिहरू अथवा सरसफाई क्रम छ त्यो अलिकति फैलिएको देखिन्छ। हाम्रो केही हप्ता पहिले नै कागमा यो समस्याहरू देखिया छ भन्ने चाहिँ हाम्रो प्रयोगशालाबाट वाणी गरिसकेको अवस्था हो। तर बिस्तारै पूर्वबाट हाम्रो अनुभव पनि करिब करिब डेढ महिना जति रह्यो झापा मरण संसदमा हो कि काठमाडौँ र बिस्तारै केसहरू पनि सफाई अथवा क्रमिक रूपमा कम हुँदै जान्छ भनेर हामी प्रक्षेपण गर्यौँ। अब उपत्यकामा चाहिँ अहिले सरस्वती हाम्रो तथ्याङ्क हेर्दा पनि अहिले ठुलो संख्यामा लेयर्स 80% बढेको चाहिँ लेयर्स संक्रमण भएको हुनाले लेयर्स भनेको त्यो बारे कुखामा संक्रमण भएको हुनाले चाहिँ त्यसमा अलिक बढी ध्यान र विशेष गरी चाहिँ यो कागजमा पेट अन्डा राख्नलाई प्रयोग गरिन्छ त्यो भन्ने कुरो चाहिँ पुनः प्रयोग गर्न नमिल्ने हुन्छ। तर कतिपय कामहरूले त्यही पेट पुनः प्रयोग गरेको अवस्थाहरूमा ले गर्दा पनि किनभने भाइरस त जाँड र अन्जानमा पनि गइरहेको अवस्थाहरू छ।
12: विभागले चाहिँ अहिले त्यसका लागि कार्यहरू गरिराखेको छ,
11: यसको चाहिँ न प्रभावकारी खोप छ संसारमै न उपचार छ। त्यसले गर्दाखेरि यसभित्र एक किसिमको चाहिँ आपतकालीन अवस्था जस्तै हो, त्यसलाई जहाँ देखिन्थ्यो त्यहाँबाट संक्रमण नफैलिस भने तत्कालै पन्छी र पन्छीले पदार्थ नष्ट गर्नेको विकल्प छैन, त्यो हामीले गरिरहेका
12: छौँ। तीन महिना भयो होइन, कति नष्ट गर्नु परिसकेको छ, कति नोक्सानी भइसक्यो
11: अहिले हेर्नुहोस् रेगुलर देखिरहेको छ। त्यसले गर्दा तथ्याङ्क हिसाबमा आज भोलि मैले भनेको फरक पर्छ, तर मोटामोटी रूपमा 5.5 लाख कुखुरा नष्ट गरेको अवस्था छ कुखुरा पन्छीहरूमा, र चाहिँ करिब करिब 10 लाख भन्दा बढी अन्डा नष्ट भइसकेको छ, र चाहिँ 2.5 लाख किलो भन्दा बढी दाना जुन संक्रमण फैलिन सक्छ नि दाना रह्यो भने मान्छेहरू फेरि चाहिँ पुनः प्रयोग गर्न सक्ने भयो। यी सबै चिजहरू त नष्ट गर्नुपर्छ, त्यो लागत मूल्यको 75% क्षतिपूर्ति दिने व्यवस्था छ, राहत दिने व्यवस्था छ अहिले कानुनमा आएर। अब यो चाहिँ बढ्ने क्रममा छ, करिब करिब अहिले 50 करोड भन्दा बढीको प्रत्यक्ष क्षति भइसकेको अवस्थाहरू छ।
12: यसपालिको यो जुन प्रकोपमा चाहिँ मान्छेलाई सरिसकेको घटना त आएको छैन,
11: छैन मान्छे विगत 3-4 वर्ष अगाडि एउटा केस देखिएको थियो, त्यसपछि मान्छेमा देखिएको छैन, अब यो एउटा सुखद पछि हो। तर चाहिँ के भनेदेखि सम्भावना रहन्छ, सचेत रहनुपर्छ।
12: अन्त्यमा महानिदेशकज्यू, यो सामान्य मानिसलाई र व्यवसायीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
11: संक्रमण क्षेत्रबाट कुनै पनि पञ्चीकरण पदार्थहरू बजारमा जाँदैन, त्यसैले पञ्चीकरण उत्पादनहरू ढुक्कसँग खान सकिन्छ। यद्यपि हाम्रो राम्ररी पकाएर खाने बानी छ भने मानिसको लागि कुनै पनि सम्भावना रहँदैन भन्ने किसिम ढुक्कबाट सेवन गर्न म अनुरोध गर्छु भनेदेखि व्यवसायीहरूको हकमा चाहिँ मैले अघि नै भनेर यो व्यवसाय भनेको वास्तवमा अहिले ठुलो क्षति भएको छ, एउटा भवितव्य नै पञ्ची पालन व्यवसायमा देखिएको छ। तर यो व्यवसायलाई जोगाउनको लागि व्यवसाय गर्ने पछि छँदैछ, तर अहिले तत्काल यो सेक्टर जोगाउनको लागि चाहिँ व्यवसायिक इमान्दारी त चाहिँ व्यवसायीहरूले कायम गरिदिनु पर्ने हुन्छ। त्यो संक्रमण भएको ठाउँबाट कुनै पनि पञ्चायत उत्पादन बेचिदिनु भएन, त्यसमा हामी कडा निगरानी पनि गर्छौँ, करिब पनि राखेको छ, आएको छैन मेरो अनुभव मात्रै हो। त्यो पनि तत्काल यो रोग चाहिँ सबैको समन्वयमा नियन्त्रण गरौँ। व्यवसाय भन्ने कुरो व्यवसायलाई समन्वय गर्नको लागि विभाग छँदैछ, बिमाका कार्यक्रमहरू छन्। बर्फु बाहेक अरू चाहिँ क्षतिहरूमा बिमाले दिन्छ, र बर्फुको क्षतिमा सरकारले क्षतिपूर्ति दिन्छ भने चाहिँ आफ्नो व्यवसाय निर्धक्क छ अगाडि बढाउन सकिन्छ।
6: उनी थिए पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनमा प्रधानमन्त्री कियर स्टारमरले राजीनामा दिएपछि गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी वर्नमले उक्त पदमा दावी गर्ने बताएका छन्। डाउनिङ स्ट्रीट बाहिर पद त्याग गर्ने घोषणा गर्दा स्टारमरले पदमा बहाल हुँदा गरेका सबै निर्णय आफूले माया गर्ने देशलाई अगाडि राखेर गरेको बताएका थिए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
13: डाउनिङ स्ट्रीटमा बोल्दै सर कियरले अर्को आम चुनावमा लेबर दललाई नेतृत्व दिन आफू उपयुक्त अवस्थामा नरहेको भन्दै पद त्याग्ने बारे राजालाई जानकारी गराएको बताएका थिए। स्टारमरले पार्टीबाट नयाँ नेता नछानिन्जेलसम्मका लागि पदमा बहाल रहने पनि बताए। गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टारमरको उत्तराधिकारी बन्ने ठानिएको छ। सोमबार संसद पदको औपचारिक रूपमा शपथ ग्रहण गर्नु केही घण्टा अघि बर्नमले आफूले पार्टीको नेतृत्व दावी गर्ने बताएका थिए, तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको प्रारम्भसम्म कुर्नुपर्ने हुन सक्छ। केयर स्टार्मरको सत्ता ढलेपछि विपक्षी कन्जर्भेटिभ पार्टीका नेता केमी बेदनकले लेबर पार्टीलाई गम्भीर हुन आग्रह गर्दै ब्रिटेनले भोगिरहेका संवेदनशील मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आह्वान गरेकी छन्। उनले तत्कालै सम्बोधन गरिनुपर्ने राष्ट्रिय सुरक्षा चुनौतीको सम्बोधनका लागि सहजै सत्ता हस्तान्तरण गरिनुपर्ने बताइन्। उनले तत्कालै आम चुनावको भने माग गरिनन् जुन दक्षिणपन्थी युके रिफर्म पार्टीले गरिरहेको छ। सन् 2020 सर केयर लेबर पार्टीको नेता चुनिएका थिए र सन् 2024 उनको पार्टीले आम चुनावमा ठूलो जित हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका थिए। तर उनी इतिहासमै छोटो कार्यकाल सत्ताको नेतृत्व गर्ने लेबर नेताका रूपमा पदबाट बाहिरिँदैछन्।
14: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
15: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
16: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
17: होइन बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
18: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
17: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
18: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
16: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
19: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
20: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
21: संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
19: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-4120।

0: भने पानी त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमान पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन, पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, जिल्ला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो तारको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
0: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियोको